0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-029।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। भिजिट www.landmarknepal.com।
6: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98-560-33-560, 98-560-33-560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
7: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल साउन 28 गति बिहिबार, तदनुसार सन् 2026 अगस्त 13 तारीक नेपाल सम्बत 1146 साउन शुक्ल पक्ष प्रतिपदा तिथि। तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पोखरालाई आईटी हब बनाउन गण्डकी सरकार तयार रहेको मुख्यमन्त्री पाण्डेको भनाई, निजी क्षेत्रलाई समस्या मात्र नसुनाई समाधानका योजना लिएर आउन आग्रह। खाना पकाउने ग्यासको अभाव कायमै, एक हप्तामै सहज हुने निगमको दावी। विश्व युवा दिवसको सन्दर्भमा सामाजिक विकास मन्त्रालयद्वारा युवा कविता प्रतियोगिता आयोजना, संयोग बसियाल प्रथम। पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको भौतिक प्रगति 70% पछिल्लो समय कामले गति लिँदै। नेपाली युवाका लागि भारतीय सेनाको भर्ती पुनः सञ्चालन गर्न भूतपूर्व सैनिकको माग। ठूलो संख्यामा नेपाली युवा रोजगारीको अवसरबाट वञ्चित भएको उल्लेख। नेपाल परिवार नियोजन संघ कास्कीद्वारा युवा भेला आयोजना, युवाको धारणा बुझ्ने उद्देश्य। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। यमनको लाल सागरमा युद्ध, माझीहरूको जीविकोपार्जनमा संकटमा र एसीसी प्रिमियर कपमा नेपालको पहिलो खेल बहराइनसँग खेल्ने। भारतले सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृंखला खेल्ने।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

अब समाचार विस्तारमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रको सम्मेलन कोप 31 सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले औपचारिक निमन्त्रणा पठाउनु भएको छ। कोप 31 सम्मेलन आगामी नोभेम्बर 9 देखि 20 तारीकसम्म टर्कीको आन्तालियामा आयोजना हुने कार्यसूची रहेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बुधबारको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले प्रधानमन्त्री शाहलाई आएको निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाइसकेको जानकारी दिनुभएको छ। राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ। केन्द्रको 25 स्थापना दिवसका अवसरमा आर्थिक वर्ष 2082-83 सम्पादन गरेका कार्य समेटिएको वार्षिक प्रतिवेदन बुधबार पेश गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रहेको सो केन्द्रमा प्राप्त 2566 उजुरी मध्ये 1854 उजुरी फर्स्योर्ड भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यसमा अघिल्लो आर्थिक वर्ष 2081-82 जिम्मेवारी सरेर आएका 429 उजुरी समेत समावेश थिए। भ्रष्टाचार र अनियमितता सम्बन्धी प्राप्त सूचनाको छानबिन र उजुरी फर्स्योर्डलाई केन्द्रले मुख्य प्राथमिकतामा राख्दै आएको छ। गत आर्थिक वर्षमा केन्द्रले देशभरका 1577 सरकारी कार्यालयको छड्के तथा अनुगमन गरेको थियो। सो क्रममा समय पालना नगर्ने 9697 र तोकिएको पोशाक नलगाउने 1404 गरी जम्मा 11101 जना कर्मचारीलाई कार्यवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको छ। यस्तै केन्द्रले दैनिक रूपमा आचार संहिता पालना, फाइल ट्र्याकिङ, सरकारी सवारी साधन प्रयोगमा नियमन र बिचौलिया नियन्त्रण जस्ता विषयमा पनि निगरानी गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी दिने र स्वरोजगार बनाउने जग खड़ा गरिरहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, सरकार युवाको रोजगारीका लागि जग बनाउँदैछ। यो जगले युवालाई स्वदेशमा रोजगारी दिनेछ। विदेशमा रहेका नागरिकलाई समेत स्वदेशमै आएर काम गर्न सकिन्छ भन्ने सम्भावनाको घण्टी कतै न कतै बजाउनेछ। समय लाग्ला, तर हामी धेरै पर छैनौ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी सभापति लामिछानेले त्यस्तो बताउनु भएको हो। नेपालले प्राप्त गरेको युवा नेतृत्वको अवस्थालाई एउटा ऐतिहासिक अवसरका रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिँदै वहाँले संघीय संसदमा ठूलो संख्यामा युवाको प्रतिनिधित्व हुनु अत्यन्तै महत्वपूर्ण राजनीतिक विषय भएको उल्लेख गर्नुभएको छ। वहाँले युवा नेतृत्वको लागि यो समय परीक्षाको घड़ी भएको धारणा समेत व्यक्त गर्नुभएको छ। वहाँले भन्नुभयो, हामी नयाँ सम्भावनाको खोजी गरेर मुलुकको समृद्धिको बाटोमा अर्थपूर्ण योगदान दिनेछौं। हामी मुलुकभित्रै सम्भावना खोजी गरेर यही रोजगारी सृजना तथा गरीखाने वातावरण बनाउन लागि परेका छौं। युवाको नेतृत्व ल्याउन सफल भयौं भनेर सफलताको गीत गाउने होइन, यसलाई परिणाममा बदलेर गर्व गर्नुपर्ने स्पष्ट पार्दै वहाँले जनताले दिएको जिम्मेवारी पूरा नगरे युवाबाट राजनीति सम्भव नहुने रहेछ भन्ने भाष्य सृजना हुने स्पष्ट पार्नु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटनको राजधानीसँगै सूचना प्रविधि आईटीको पनि केन्द्रका रूपमा विकास गर्ने बताउनु भएको छ। युवा उद्यमी मंच एनवाईईए पोखरा र पोखरा रिसर्च सेन्टरले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशमा डिजिटल उद्यमशीलता, रिमोट वर्क इकोसिस्टम तथा सूचना प्रविधि पूर्वाधार विकास विषयक अन्तर्क्रियामा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। मुख्यमन्त्री पाण्डेले विगतमा बनेपामा बनाइएको आईटी पार्क भौतिक संरचनामा मात्र सीमित भएर असफल भएको उल्लेख गर्दै पोखरामा त्यस्तो गल्ती नदोहोर्याउने बताउनु भएको छ। बनेपाको आईटी पार्क फेल भयो, भवनहरू त बने तर तिनको सदुपयोग भएन। उहाँले भन्नुभएको छ, त्यसैले हामी भवन मात्र बनाउने पक्षमा छैनौं। पोखरालाई नै डिजिटल हबका रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने अवधारणामा काम गरौं। उहाँले पोखराका होटल, रेस्टुरेन्ट र सार्वजनिक स्थलहरूलाई डिजिटल प्रमाणीकरण गरी डिजिटल नोम्याडहरूका लागि उपयुक्त गन्तव्य बनाउन सकिने धारणा राख्नु भएको छ। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले आईटी क्षेत्रका लागि आवश्यक भौतिक पूर्वाधारमा जोड़ दिनुभएको छ।
दक्ष जनशक्तिको अभाव र पलायनका बारेमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, मैले आफ्नो कार्यालयमा आईटी हेर्ने मान्छे खोजेको 3 महिना भइसक्यो तर पाइएको छैन। अधिकृत तहको 60,000 रूपियाँ तलबमा कोही आउन मान्दैनन्। उहाँले युवाहरूलाई विदेश गएर सिप र पैसा कमाए पनि आफ्नो मातृभूमिलाई नबिर्सन आग्रह गर्नुभएको छ। विदेश जानुस्, प्रविधि सिक्नुहोस्, पैसा कमाउनुहोस्, तर त्यसलाई नेपालमै लगानी गर्नुहोस् उहाँले भन्नुभएको छ। काठमाण्डु उपत्यका सहित देशभर 3 हप्ता अघि शुरू भएको खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो परखिएका उपभोक्ताले ग्यास पाउन अझै 3 देखि 7 दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको छ। अभावका बीच नेपाल आयल निगमले काठमाण्डुको टेकुबाट आफै दैनिक 1,000 भन्दा धेरै सिलिण्डर बिक्री गरिरहेको छ। तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालो बजारी बढ़ेको गुनासो आएपछि प्रहरी खटाएर कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको निगमले जनाएको छ। अहिले भारतबाट दैनिक 100 भन्दा धेरै ग्यास बुलेट नेपाल भित्रिरहेको छ। आयात बढ़े पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन अझै झण्डै 1 महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र बिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव छैन भन्ने विषय नबिर्सन आग्रह गर्नुभएको छ। बुधबार ललितपुरमा आयोजित अनलाइन खबरका 40 मुनिका 40 युवाहरूको नामावली सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो। संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको विषय उल्लेख गर्दै वहाँले स्वतन्त्र निष्पक्ष र सत्यमा आधारित पत्रकारिता, तथ्यमा आधारित बहस र प्रश्न गर्न सक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त बनाउने उल्लेख गर्नुभएको छ। हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ। स्वतन्त्र निष्पक्ष र सत्यमा आधारित पत्रकारिता, तथ्यमा आधारित बहस र प्रश्न गर्न सक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्छ, राष्ट्रपति पौडेलले भन्नुभएको छ। लोकतन्त्र बिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव छैन भन्ने पनि हामीले बिर्सन हुन्न। राज्यका सबै अंगले यसको मर्मलाई आत्मसात गर्दै अगाडि बढ़नुपर्छ भन्ने म ठान्दछु। अनलाइन खबरले प्रत्येक वर्ष सम्मान गर्दै आएको 40 वर्ष मुनिका 40 युवाहरूको सूचीले अवसर नपाएका, मूल प्रवाहको नजर नपुगेका र सीमित स्रोतबीच उल्लेखनीय काम गरिरहेको उहाँको भनाइरहेको छ।

विशेष अदालतले सम्पत्ति शुद्धिकरणको दोस्रो अभियोगमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले मंगलबार व्यवसायी भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो। सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। यो मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिकमा आदेश भएको थियो।

नेपाली बैंकिङ क्षेत्र विस्तारै सुधारको चरणमा प्रवेश गर्न थालेको एउटा अध्ययन प्रतिवेदनले देखाएको छ। इक्रा नेपालले हालै सार्वजनिक गरेको नेप्लिज बैंकिङ सेक्टर पर्फर्मेन्स अपडेट एण्ड आउटलुक सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनले यस्तो अवस्था देखाएको हो। विगत केही वर्ष यता उच्च निष्क्रिय कर्जा, तरलताको असन्तुलन र पुँजी कोषको चर्को दबाव झेल्दै आएको बैंकिङ प्रणालीमा विद्यमान समस्याहरू पूर्ण रूपमा समाधान भइ नसके पनि थप जोखिम सिर्जना हुने दर भने घट्दै गएको अध्ययनको निष्कर्ष रहेको छ। अधिक तरलताका कारण घटेको ब्याजदरले ऋणीहरूलाई राहत पुगेको, कर्जा विस्तार क्रमिक रूपमा सकारात्मक बाटोमा फर्किएको र ऋणीहरूको वित्तीय अवस्थामा सुधारका संकेत देखिएसँगै बैंकिङ क्षेत्रले सबैभन्दा कठिन समय पार गरेको निष्कर्ष प्रतिवेदनको छ। नेपालमा संचालित 20 क वर्गका वाणिज्य बैंकहरूको तथ्याङ्कलाई मुख्य आधार मानेर तयार पारिएको यस प्रतिवेदनले अर्थतन्त्र र बैंकिङ क्षेत्रको वर्तमान अवस्था, नीतिगत प्रभाव र आगामी सम्भावनाहरूको गहिरो विश्लेषण गरेको छ। प्रतिवेदनले स्पष्ट पारेको छ, बैंकहरूको वासलातमा खराब कर्जाको दाग अझै ठूलो छ र नाफा खुम्चिएको छ, तर अब अर्थतन्त्र थप बिग्रने भन्दा पनि तंग्रिने दिशामा अगाडि बढ़ेको छ। बैंकिङ क्षेत्रको कर्जा विस्तार आर्थिक वर्ष 2025-26 को पहिलो 9 महिनामा करिब 8% बढ़ेको इक्राको प्रतिवेदनमा उल्लेख छ। विशेष गरी ऊर्जा, पर्यटन जस्ता पूर्वाधारका क्षेत्र र खुद्रा कर्जामा माग बढ़न थालेको छ। विगतमा चालू पुँजी कर्जा मार्गदर्शन लागू हुँदा र अर्थतन्त्र सुस्त हुँदा ऋणीहरू चरम नगद अभावमा थिए, तर पछिल्लो 12-18 महिनाको अवधिमा बैंकको ब्याजदरमा करिब 40% गिरावट आएपछि ऋणीहरूको वित्तीय भार निकै कम भएको छ। यसको प्रत्यक्ष असर इक्राले गर्ने रेटिङमा समेत देखिएको रिपोर्टमा उल्लेख गरिएको छ।

प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाण्डुमा उनी विरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेको थियो। साउन 25 जनआस्था .com सप्तरी क्षेत्रमा 3 निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो। समाचारमा नाम जोडी प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो।

आध्यात्मिक गुरू सद्गुरु जग्गी वासुदेव बुधबार दिल्लीबाट विशेष चार्टर उडान मार्फत नेपाल आइपुग्नु भएको छ। उहाँको नेपाल आगमनका लागि एति एयरलाइन्सको एटीआर विमान हिजो नयाँ दिल्ली पुगेको थियो। सद्गुरूको नेपाल आगमनमा एति एयरलाइन्ससँगको चार्टर उडान सहकार्यले यस वर्ष पनि निरन्तरता पाएको छ। सद्गुरू हरेक वर्ष नेपाल भ्रमणमा आउँदा एति एयरलाइन्सको चार्टर सेवा मार्फत यात्रा गर्दै आउनु भएको छ। यस वर्ष पनि उहाँको नेपाल आगमनको लागि एति एयरलाइन्सको एटीआर विमान मार्फत विशेष उडान सञ्चालन गरिएको हो। सद्गुरूको नेपाल भ्रमणलाई उहाँका अनुयायी तथा आध्यात्मिक क्षेत्रका व्यक्तिहरूले विशेष चासोका साथ हेर्ने गरेका छन्। नेपालमा रहँदा उहाँले विभिन्न आध्यात्मिक कार्यक्रम तथा गतिविधिमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: सर्विसेज का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-1598-2591-98-190।
2: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97150-1031। पोखरा न्यू रोड, बीएनडी भवन, स्थानीय

0: ब्याङ्क रहेको भवन। जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
2: विस्तृत जानकारीको लागि
0: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की, फोन 061-581-822-77।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9894-46-525।
0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
8: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
9: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
11: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
12: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
14: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
15: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
15: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163, 582-844, वेबसाइट www.lagrandi.edu.np।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
17: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
18: हेलो
19: हजुर, नमस्कार।
18: हेलो
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
18: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
19: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
18: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
19: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
18: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
20: होम केयर सेवा होम केयर सेवा
21: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
20: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजन लाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
21: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
20: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
21: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
20: सुत्केरी नवजात शिशु को हेरचाह
21: क्यान्सर सर्जरी राहतकारी हेरचाह
20: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
21: डाक्टर ल्याब सेवा
20: औषधि डेलिभरी सेवा
21: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569972 77।
0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563-33405 98563-33405।

हिमालयन अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले डोङफेङद्वारा उत्पादित बसहरू काठमाण्डुमा आयोजित नाइमा अटो एक्सपोमा सार्वजनिक गरेको छ। कम्पनीले हाल दुई बसको मोडल सार्वजनिक गरेको हो। डोङफेङ चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। जुन सन् 1969 स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। उक्त कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी, विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्ट पूर्जा उत्पादन गर्दै आएको छ। डोङफेङ गुणस्तर, विश्वसनीयता, सुरक्षा र नवीन प्रविधिका कारण विश्व बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ। यसका सवारी साधन एसिया, युरोप, अफ्रिका, मध्य पूर्व, दक्षिण अमेरिका लगायत विश्वका धेरै देशमा सञ्चालनमा छन्। हाल यसको उत्पादन विश्वका 100 भन्दा बढ़ी देशमा निर्यात हुँदै आएको छ। नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रो बसहरू पहिलेदेखि बिक्री गर्दै आएको छन्।

0: गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको खुल्ला युवा कविता प्रतियोगितामा संयोग बस्याल प्रथम भएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजित प्रतियोगितामा छनौट भएका 13 जना सहभागी मध्ये बस्याल उत्कृष्ट घोषित भएका हुन्। बस्यालले युवा हो शीर्षकको कविता प्रस्तुत गरेका थिए। प्रथम भएका उनले प्रमाणपत्र सहित नगद 15,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा मदन घिमिरे द्वितीय, मिलन अधिकारी, गम्भीर यात्री तृतीय तथा आदर्श लम्साल र सोनिया बास्तोला सान्त्वना भएका छन्। द्वितीय भएका घिमिरेले 12,000, तृतीय अधिकारीले 10,000 तथा सान्त्वना भएका लम्साल र बास्तोलाले झनै 5,000 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। नेपाली युवाका लागि भारतीय सेनामा भर्तीको प्रक्रिया पुनः सञ्चालन गर्न तथा भूतपूर्व सैनिकका संघ संस्थाको नवीकरण सहज बनाउन माग गर्दै पोखरामा ध्यानाकर्षण कार्यक्रम गरिएको छ। भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखरा कास्कीको आयोजनामा बुधबार पोखरामा र्याली सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो। भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखरा कास्कीका अध्यक्ष कर्णल कृष्ण बहादुर खत्रीका अनुसार नेपाली युवाका लागि अग्निपथ भर्ती पुनः सञ्चालन र भूतपूर्व सैनिकका संघ संस्थाको नवीकरणका विषयमा सरकारको ध्यानाकर्षण गराइएको हो। ज्ञापन पत्र बुझाउन अघि पोखरा रंगशालाबाट र्याली निकालिएको थियो। र्याली पोखरा रंगशाला, पृथ्वी चोक, सृजना चोक, रत्न चोक हुँदै शहीद चोक पुगेको थियो। शहीद चोकमा कोर सभा तथा ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम गरिएको थियो। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङ मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाइएको आयोजकले जनाएको छ। ज्ञापन पत्रमा नेपाली युवालाई भारतीय सेनामा भर्ती हुने अवसर पुनः उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। विज्ञप्तीमा भारतीय सेनामा भर्ती भएर सेवा गर्ने नेपाली युवाले रोजगारीसँगै देशको गौरव र इतिहाससँग जोड़िएको अवसर प्राप्त गर्दै आएको उल्लेख छ। अग्निपथ योजना अन्तर्गतको भर्ती प्रक्रिया रोकिँदा ठूलो संख्यामा नेपाली युवा रोजगारीको अवसरबाट वञ्चित भएको उल्लेख गर्दै सरकारले यस विषयमा भारत सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग गरिएको छ। आयोजकले अग्निपथ योजना अन्तर्गत भर्ती हुने युवाको उमेर 4 वर्ष सेवा अवधि तथा सेवापछि निश्चित प्रतिशत युवालाई भारतीय सेनामै स्थायी सेवामा राख्ने व्यवस्था लगायतका विषयलाई समेत ध्यानमा राखेर नेपाली युवाको लागि भर्ती प्रक्रिया पुनः सञ्चालन गर्नुपर्ने जनाएको छ। विज्ञप्तीमा नेपाली युवालाई भारतीय सेनामा भर्ती हुनबाट रोकिएको अवस्थाले रोजगारीको अवसर मात्र नभई नेपालसँग जोड़िएको लामो समयदेखिको गोर्खा सैनिक इतिहासमा समेत असर परेको उल्लेख गरिएको छ। पोखरा मुङलिन सड़क आयोजना अन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको भौतिक प्रगति 70% पुगेको छ। विक्रमसम्म 2079 साउनमा ठेक्का सम्झौता भएको उक्त पुल निर्माणमा शुरूमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको हो। गत जेठमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन पुल को निरीक्षण गरी निर्धारित समयमै काम सक्न आयोजना कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्। पुल निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद आगामी फागुनसम्म रहेको आयोजना कार्यालयले जनाएको छ। रासोपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको स्वीकारोक्ति गरेका छन्। अब यसलाई सुरक्षित राख्न र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफूहरूको काँधमा रहेको भनाइरहेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा लामिछानेले रासोपाको जग बलियो हुनु अघि नै संरचना ठूलो बनेको टिप्पणी गर्नुभएको हो। उहाँले भन्नुभयो, जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन। कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ भन्ने थाहा पाउन गाह्रो हुन्छ। रासोपाको बलियो स्ट्रक्चर भन्दा पहिले धेरै तल्लाको पार्टी बनेको हो। मैले आज यहाँ स्वीकार्नै पर्छ, तर युवाको चाहना यही थियो। परिवर्तन एकदमै जरूरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाको रूपमा हेरेका थिए। त्यसकारणले हाम्रो जग बन्नुभन्दा पनि ठूलो र हाम्रो जगले धान्नुभन्दा पनि ठूलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु। तर बनिसकेपछि यसलाई सुरक्षित ढंगले कहाँबाट टेको दिनुपर्छ, कहाँ कहाँबाट अड्याउनुपर्छ, त्यसको लागि भने हामी तयार हुनुपर्ने हुन्छ, उहाँको भनाइ छ। नेपाल परिवार नियोजन संघ कास्की शाखाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर के चाहन्छन् युवा विषय युवा भेला गरेको छ। युवाका आवश्यकता, भावना, चाहना र समस्याका विषयमा प्रत्यक्ष छलफल गरी उनीहरूको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले भेला आयोजना गरिएको नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले बताउनु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 18 कार्यालयको सहयोगमा आयोजना भएको भेलामा विभिन्न क्षेत्रमा आबद्ध रहेका 18 देखि 22 वर्ष उमेर समूहका युवाहरूको सहभागिता रहेको उहाँको भनाइ छ। कार्यक्रममा सामूहिक छलफललाई प्राथमिकता दिएको उहाँले बताउनु भएको छ। सभापति सिग्देलका अनुसार कार्यक्रममा युवालाई यौन तथा प्रजनन स्वास्थ्यको बारेमा समेत जानकारी गराइएको थियो। सामूहिक छलफलको लागि 7 समूह विभाजन गरेर प्रस्तुति राख्न लगाइएको उहाँले बताउनु भएको छ। सहभागी युवाले समाजमा गएर यौन तथा प्रजनन स्वास्थ्यको बारेमा समेत सचेतना फैलाउने विश्वास गरिएको छ। अन्तर्राष्ट्रिय युवा दिवस 2026 को अवसरमा एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र पहिलो पाइला नेपाल पुतली बजार नगरपालिका शाखाको समन्वयमा सञ्चालन भएको युवाको कुरा युवाको आवाज कार्यक्रममा स्याङ्जाका युवाहरूले अनुभव, प्रेरणा र सम्भावनाको बारेमा आफ्नो प्रस्तुति राखेका छन्। कार्यक्रममा शिक्षा, उद्यमशीलता, कृषि, व्यवसाय, खेलकुद, पर्यटन, सामाजिक सेवाका विभिन्न क्षेत्रमा क्रियाशील युवाहरूले आफ्नो सफलताको कथा, संघर्ष, प्रेरणा र स्याङ्जाका युवाहरूलाई नेपालमै रही विभिन्न कामहरू गर्न उत्प्रेरणा प्रदान गरेका थिए। कार्यक्रममा युवाको ऊर्जा, सृजनशीलता, नवप्रवर्तन, ज्ञान, सीप र नेतृत्वलाई सही दिशा र अवसरसँग जोड्न सके समुन्नत समाज र समृद्ध राष्ट्र निर्माण सम्भव भएको कुरामा जोड़ दिएको थियो। एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले युवाहरूको विचारलाई सम्मान गर्दै उनीहरूको क्षमता, प्रतिभा र सम्भावनालाई राष्ट्र निर्माणमा उपयोग गर्नु आजको महत्वपूर्ण आवश्यकता रहेको बताएका छन्। पहिलो पाइला नेपाल स्याङ्जाका अध्यक्ष पवन मरासुनीले सृजनशील सोच, सकारात्मक कर्म र जिम्मेवार नेतृत्व मार्फत समृद्ध नेपाल निर्माणमा युवाहरूको सार्थक सहभागिता सुनिश्चित हुनुपर्ने कुरामा जोड़ दिएका छन्। खौला लाकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई मंगलबार बेलुकाको खाना खुवाएको छ। संस्था स्थापनाका 8 वर्ष प्रवेश गरेको अवसरमा समाजले यस्तो सहयोग गरेको हो। आश्रममा 90 महिला आश्रित छन्। उक्त कार्यक्रमको उद्घाटन गर्दै समाजका अध्यक्ष लालप्रसाद शर्माले समाजको 8 वर्षको यात्रा केवल वर्षगन्तीको मात्र यात्रा नभई सामाजिक भावना, आपसी एकता, सहकार्य र सेवाको यात्रा समेत रहेको बताएका छन्। समाज परिवर्तन ठूलो कामबाट मात्र हुँदैन, कहिलेकाहीँ एउटा व्यक्तिलाई दिएको सहयोग, एक छ खाना, एक थोपा रगत वा आवश्यक परेको बेला उपलब्ध गराएको औषधिले पनि कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ, उनको भनाइ छ। त्यसैले हामीले सामाजिक सेवाका काममा आफ्नो दायित्वको रूपमा लिँदै आएका छौं। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन यौनिक्षामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 दिउँसो 3 सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061 578 1161 578 162

0: ஃபோன் பாயிண்ட் சங்க சதை ரிவார்டட்.
1: ஐயா நீ மேரோ தாத் துக்கிர ஹைரான் பயக்கு சு. त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0186586536, मोबाइल 9856600536।
4: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 0165770007, 97623368।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेटफ्लिक्स एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 0164546089, 452715।
9: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
10: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
9: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
9: फोन नम्बर 0614510000,
10: 0614510002, मोबाइल नम्बर 9856084466।
9: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
11: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
12: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
14: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
15: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
16: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
15: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
16: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
17: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9850-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न ICU सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ECG EEG PTA
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061 572 648 572 849

0: पोखरा महानगरपालिका नगर युवा परिषदको आयोजनामा विविध कार्यक्रम गरी 27औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा विभिन्न सन्दर्भ साझा आकांक्षा रहेको छ। सेकद्रा संघका अनुसार यस नाराले विश्वभरका युवाका फरक फरक परिस्थितिका बावजूद शिक्षा, रोजगारी, स्वास्थ्य, निर्णय प्रक्रियामा सहभागिता र उज्जवल भविष्य निर्माण जस्ता साझा आकांक्षालाई जोड़ दिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले युवाहरूलाई नयाँ अवसर प्रदान गरी उद्यमशीलता र नेतृत्व क्षमताको विकास मार्फत सशक्तिकरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताएका छन्। नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष नेउपानेले युवालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरेका छन्। पोखरा महानगरपालिका वडा नम्बर 29 को भण्डारीकमा रहेको जनप्रकाश माविको विद्यालय व्यवस्थापन समितिमा ईश्वरी सापकोटा चयन भएका छन्। यस पूर्व भएको अभिभावकको भेलाबाट छनौट भएका चारजना अभिभावकहरू मध्येबाट वास्तविक अभिभावक नै समितिमा बस्न पर्ने शिक्षा ऐन 2028 र शिक्षा नियमावली 2059 को 10 संशोधन अनुसार बुधबारको बैठकले सापकोटालाई अध्यक्षमा चयन गरेको हो। कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 188 पुगेको छ। कोलम्बियन एसोसिएशन अफ क्यापिटल सिटीजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट 1677 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली शहरमा 95 अनि परेरामा 79 जनाको ज्यान गएको तथ्याङ्क रहेको छ। प्रभावित क्षेत्रमा भग्नावशेष र भवनमा फँसेकाहरूको खोजी तथा उद्धार र क्षतिको मूल्यांकन गर्ने कार्य निरन्तर भइरहेको छ। 1100 भन्दा धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8000 भन्दा धेरै घरमा क्षति पुगेको छ। परेरा र क्याली जस्ता शहरमा धेरै मानिस घर बाहिरी रात बिताउन बाध्य भएका छन्। यमनको लाल सागर तटमा लामो समयदेखि जारी द्वन्द्वका कारण हजारौं माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र डुंगा भाड़ा महँगो हुनका साथै समुद्रमा गोली चल्ने, समुद्री खानी विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेका कारण पनि माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा परेको अल जजिराको खबरमा उल्लेख गरिएको छ। चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी परेका रोङजीको बुधबार बेजिङमा निधन भएको हो। स्पष्ट अभिव्यक्तिका लागि चर्चित झूले चीनको अर्थतन्त्रलाई सुधार र खुलापनको बाटोमा अगाडि बढ़ाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको चीनिया समाचार समिति सिन्हुवाले जनाएको छ। अगस्त महिनाको 30 तारीकदेखि मलेसियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसीसीले हिजो परिमार्जित तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहराइनसँग खेल्नेछ। यसरी नेपालले सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
5: 93.4
0: भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड BCCI र अफगानिस्तान क्रिकेट बोर्ड ACBAले हिजो संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेका हुन्। अनुपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। पोखरालाई आईटी हब बनाउन गण्डकी सरकार तयार रहेको मुख्यमन्त्री पाण्डेको भनाई। निजी क्षेत्रलाई समस्या मात्र नसुनाई समाधानका योजना लिएर आउन आग्रह। खाना पकाउने ग्यासको अभाव कायमै एक हप्तामै सहज हुने निगमको दावी। विश्व युवा दिवसको सन्दर्भमा सामाजिक विकास मन्त्रालयद्वारा युवा कविता प्रतियोगिता आयोजना, संयोग बसियाल प्रथम। पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको भौतिक प्रगति 70% पछिल्लो समय कामले गति लिँदै नेपाली युवाका लागि भारतीय सेनाको भर्ती पुनः सञ्चालन गर्न भूतपूर्व सैनिकको माग ठूलो संख्यामा नेपाली युवा रोजगारीको अवसरबाट वञ्चित भएको उल्लेख नेपाल परिवार नियोजन संघ कास्की शाखाद्वारा युवा भेला आयोजना युवाको धारणा बुझ्ने उद्देश्य कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो यमनको लाल सागरमा युद्ध माझीहरूको जीविकोपार्जन संकटमा र एसीसी प्रिमियर कपमा नेपालको पहिलो खेल बहराइनसँग खेल्ने भारतले सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई विदा दिनुहोस् नमस्कार।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर. के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे ओखरा आउँदै हुनुहुन्छ. स्वास्थ्य लाभ लिनुहोला. बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा. सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329.
3: हेलो पोखरा, बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ. यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ. प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा.
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो. तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्. हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्. त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ. पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत. विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्. रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क. किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ. फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र.
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल. फोन 98560-1031, 97150-0031. पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन.
6: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम.
7: ओहो नासर बे, कति छ्याबा डिजाइन बे मारेको न किन नि खनि तोला
8: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुलारी तोला.
7: ए नै छ्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाइको तो हो नि जग्गा मात्र आङ्गी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे.
8: हजुर किने झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
7: जग्गा मात्र आङ्गी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
8: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा खतैरा नत खैमा बिलन चन्न यामो
7: तोय मिल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा. सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
8: खतैरा त तान नि भिम्द
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको.
10: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा.
10: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु.
5: शशिधर अनि तिमी नि
11: म त बीबीए फाइनेंस पढ्ने भनेको कहाँ पढ्ने होला?
12: त्यो पनि एनटी एजेन्सीमा छ नि।
10: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेंस अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
12: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458।
13: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।
10: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061 573 163 582 844, वेबसाइट www.lagrandi.edu.np।
10: होम केयर सेवा होम केयर सेवा
12: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
12: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
12: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061 411 777, मोबाइल 98569972 77।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061 527 426 537 526।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
15: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
15: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
15: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
12: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेसा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई उपलब्ध छ।
10: यहाँ अत्याधुनिक 3 टेसा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी

98.5 विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251998190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ. सम्पर्क 9856033405 9856033405.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530.
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज, अनामनगर. सम्पर्क 5706612 र 9822979993.
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.

0: तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
0: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9855600536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
4: फोन नम्बर 0614510000,
5: 0614510002, मोबाइल नम्बर 9856084466।
4: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
0: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 0165781 5761 62।
6: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी

0: डिस्काउन्ट पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेकसाइड पोखरा फोन 061-454-689 452-715
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू
7: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
8: जनरल सर्जरी सबै प्रकारका अपरेसन सेवा
7: मृगौला तथा मूत्र रोग युरो सर्जरी
8: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
7: न्युरो सर्जरी सेवा
8: बाल रोग
7: नाक कान तथा घाँटी रोग
8: मानसिक तथा स्नायु रोग
7: प्रसूति तथा सुई रोग
8: छाला यौन तथा कुष्ठ रोग
7: नेत्र रोग
8: दाँत तथा मुख रोग
7: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन
8: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
7: सुविधा सम्पन्न ICU सेवा
8: डिजिटल एक्सरे
7: सिटी स्क्यान सेवा
8: भिडियो एक्सरे इको कार्डियोग्राफी
7: इन्डोस्कोपी ECG EEG PTA
8: फिजियोथेरापी युरोफ्लोमेट्री
7: केमोथेरापी
8: सुरक्षित गर्भपतन सेवा
7: होल बडी चेकअप हेल्थ प्याकेज
8: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
7: फोन 061-572-648-5782-849

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कु छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98-560-33-560, 98-560-33-560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
5: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
6: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यन्याश्रित सम्बन्धलाई मान्यता देऊ।
5: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
6: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
5: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
6: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
5: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
6: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
5: नेपाल आदिवासी जनजाति महासंघ।
3: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर समसामयिक अनि सामाजिक विषयवस्तुमाथि हामी छलफल गर्ने गर्छौं। प्राविधिक साथी अरविन्द सहित म सञ्जय उपस्थित छु। भारतीय सेनामा नेपाली युवाको भर्तीको इतिहास आजको होइन, सन् 1816 को सुगौली सन्धिपछि शुरू भएको गोर्खा भर्तीले 2 शताब्दी भन्दा लामो यात्रा तय गरिसकेको छ। विश्वभर आफ्नो वीरता, अनुशासन र साहसका लागि परिचित गोर्खा सैनिकहरूको इतिहास नेपाल, भारत र बेलायतसँग जोड़िएको छ। तर सन् 2022 जून 14 भारत सरकारले अग्निपथ योजना लागू गरेपछि भारतीय सेनामा नेपाली युवाको नियमित भर्ती प्रक्रिया रोकिएको छ। त्यसो त हजारौं नेपाली युवाको रोजगारीको एउटा महत्वपूर्ण अवसर बन्द भएको भन्दै भूतपूर्व गोर्खा सैनिकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। यही विषयलाई लिएर भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराले प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत संघ सरकारलाई दुई बुधे ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया तत्काल पुनः शुरू गर्न र सैनिक शब्द उल्लेख भएका भूतपूर्व सैनिकका संघ संस्थाको नवीकरण सहज बनाउन माग गरिएको छ। भूतपूर्व सैनिकहरूको तर्क छ, अग्निपथ योजना अन्तर्गत चार वर्ष भारतीय सेनामा सेवा गर्ने युवाले आर्थिक तथा व्यावसायिक अवसर प्राप्त गर्न सक्छन्। उनीहरूका अनुसार वैदेशिक रोजगारीका लागि खाड़ी मुलुकमा कठिन परिस्थितिमा काम गर्नुभन्दा सैन्य सेवा नेपाली युवाका लागि सम्मानजनक र आकर्षक अवसर बन्न सक्छ। अर्कोतर्फ गृह मन्त्रालयको 2081 वैशाख 4 गतेको निर्देशनपछि सैनिक शब्द भएका भूतपूर्व सैनिकका संस्थाहरूको नवीकरणमा समस्या आएको उनीहरूको आरोप छ। उनीहरू आफूले वर्षौं सेवा गरेर प्राप्त गरेको भूतपूर्व सैनिक पहिचान र त्यस आधारमा गठन भएको संस्थाको अधिकार संरक्षण हुनुपर्ने माग गरिरहेका छन्। आज हामी यिनै विषयसँग सरोकारित रहेर चर्चा गर्दैछौ, जसका लागि भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराका अध्यक्ष कर्णल कृष्ण बहादुर खत्री हुनुहुन्छ। अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती, नेपाली युवाको भविष्य, भूतपूर्व सैनिकका संस्थाको नवीकरणमा देखिएको समस्या र सरकारसँगको अपेक्षा बारे उहाँसँग हामी धारणा बुझ्ने कोशिश गर्नेछौ। कर्णल साहब नमस्कार, यहाँलाई स्वागत छ।
7: मेरो पनि हजुरलाई धेरै धेरै नमस्कार।
1: हजुर, आराम हुनुहुन्छ?
7: हजुर,
1: एकदमै ठिक छ। सर्वप्रथम यो भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड तपाईँहरूले चाहिँ हिजो प्रदर्शन गर्नुभयो, एउटा किसिमको आन्दोलन गर्नुभयो, होइन? यो प्रदर्शन गर्नुपर्ने अवस्था चाहिँ किन आयो?
7: सबभन्दा पहिले त जति पनि श्रोता गणहरू हुनुहुन्छ उहाँलाई म भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालको तर्फबाट यहाँहरूलाई म अभिवादन गर्छु, नमस्कार गर्छु।
1: हजुर,
7: यो जो हामीले हिजो अर्गनाइज गर्यौं यो भूतपूर्व सैनिकहरूको र्याली, यो सायद यो पहिला पटक यदि ठूलो मासमा अहिले पोखरामा भएको छ। करिब 5,000-7,000 संख्यामा भूतपूर्वहरू आइदिनु यो एउटा ठूलो गौरवको कुरा पनि हो। र यसको गर्नको मुख्य उद्देश्य हाम्रो दुई कुराहरूलाई लिएर, हामीले दुईटा बुदाहरूलाई लिएर हामीले गरेका थियौं। किनभने हामीले योभन्दा पहिले पनि धेरै प्रयासहरू गर्यौं कि हाम्रो यो समस्यालाई सुनियोस् भनेर, तर कहीँबाट पनि हामीलाई चाहिने त्यसको केही पनि परिणाम आउन सकेन। हामीले विभिन्न पोलिटिकल पार्टीका नेताहरूलाई पनि हामीले समिसन, हाम्रो ज्ञापन पत्रहरू समिसन गर्यौं। सिडिओ साहबहरूलाई पनि म यही हाम्रो चाहिने अब कास्कीमा हामीले चाहिने 5 सिडिओ साहबहरूलाई हामीले चाहिने यो ज्ञापन पत्र प्रस्तुत गर्यौं, तर कसैको कानमा चाहिँ अब जुगा पनि देखिएन। यस कारणले गर्दाखेरि अब हामीलाई लाग्यो अब सरकारले या कसैले पनि हाम्रो कुराहरू नसुन्ने भयो। हामी एउटा भूतपूर्व सैनिक भएर पनि हामीले आफ्नो अस्तित्वलाई जोगाउन नसक्ने अवस्था भयो भनेर हामीले यो र्याली गरेको हो। यो र्यालीमा कसैको यसमा दबावमा आएर, कसैको हो हल्लामा लाएर तपाईँले गर्नुपर्छ भनेर यो चाहिने हामीले गरेको होइन। यो पोलिटिकल अर्गनाइजेसन हो, यसमा चाहिने हामीहरूले सिर्फ भूतपूर्वको उहाँहरूको विभिन्न किसिमका समस्याहरू, हामीले विभिन्न हाम्रो डिएसएहरू, पिपीओहरू, इन्डियन एम्बेसी रिकर्सहरू, यो सबैसँग यसरी कन्ट्याक्ट गरेर उहाँहरूको चाहिने अब प्रोग्रामहरूलाई सल्भ गर्नको लागि हामीले अर्गनाइज गरेको यो एउटा संस्था हो, यो रजिस्टर्ड संस्था हो। यसमा अब सबभन्दा पहिला दुईटा कुरा त थियो, एउटा हाम्रो किन चाहिने यो भर्ती अब अग्निपथ अन्तर्गत रोकियो र यसलाई भर्ती शुरू गर्नुपर्छ भन्ने हाम्रो पहिला माग थियो भने, दुसरा माग हामीले चाहिने किन हाम्रो चाहिने संघ संस्थाहरू अहिले त हामी 211 वर्षको हाम्रो भूतपूर्व सैनिक हो, यहाँ खोलेको संस्थाहरू पनि 50 वर्ष पुराना छन्, अहिले आएर यसरी चाहिँ हाम्रो संघ संस्थालाई रोकिनु के कारण छ? हामीले चाहिने पैसा तिर्दा तिर्दै, राजस्व तिर्दा तिर्दै पनि हामीलाई चाहिँ अब त्यो हाम्रो संघ संस्थाहरू, भूतपूर्व सैनिकका संघ संस्थाहरू नवीकरण नहुँदाखेरि हामीलाई धेरै प्रब्लम भएको छ र हामीलाई यस्तो महसुस भइरहेको छ कि हाम्रो माई बाप कोही पनि रहन्छ, हामी त यस्तै चाहिने यी सबै पार्टीको एउटा झण्डा बोकेर हिँड्ने, यिनीहरूलाई चाहिने जिताउन पत्ती मात्रै लाग्ने मातृ रहेछौ कि भन्ने मेरो यो धारणा छ। र यो सबभन्दा पहिले मैले छोटकरीमा यो गोर्खा अब यो भारतीय अब सेनामा भर्ती हुने प्रक्रिया कहिलेबाट भयो अनि यसबाट चाहिँ फेरि अरू के छ त्यो त हजुरले विस्तृत रूपमा बताइसक्नु भयो तर म पनि यहाँ छोटकरीमा
1: यो जस्तै यो अग्निपथको बारेमा थोरै बताइदिनुहोस् न. जस्तै 2022 भारत सरकारले ल्याएको यो अग्निपथ योजना आइसकेपछि चाहिँ खासमा नेपाली युवाहरू होइन भारतीय सेनामा चाहिँ भर्ती हुन प्रक्रिया रोकियो. यो प्रक्रिया किन रोकियो र अग्निपथ योजना चाहिँ के हो भन्ने बताइदिनुहोस् न बरु.
7: धन्यवाद हजुरले भयो, एकदम राम्रो चाहिँ क्वेसन मलाई गर्नुभयो. म यही क्वेसनको माथि जानेवाला थिएँ. अब यो रिलेसन 1814 र 16 अब सेकेन्ड इन्डो नेपाल वार पछि त्यहाँ यो लागू भएको थियो र यस्तै चल्दै आउँदाखेरि 1947 जब ब्रिटिसहरू भारतमा छोडेर आफ्नो अब ब्रिटिसमा गयो त्यसपछि एउटा त्रिपार्टी एग्रिमेन्ट भएको थियो र त्यो त्रिपार्टी एग्रिमेन्ट अनुसार हामी तीन देश यसमा इन्भल्भ थियौँ, भारत, नेपाल र ब्रिटिस. र यो अनुसार यो त्रिपार्टी एग्रिमेन्ट अनुसार त्यहाँ हामीलाई चाहिने अरू त धेरै कुराहरू छ तर हाम्रो चाहिने फौजी सम्बन्धी कुराहरूमा के थियो भने जो सुविधा ब्रिटिसको नागरिकले ब्रिटिसमा सेना भएर पाउँछ त्यो सुविधा ब्रिटिसमा हुनुपर्छ, जो नागरिक नेपालबाट आएर यहाँ इन्डियामा भर्ती हुन्छ त्यही सुविधा तिनीहरूले पनि पाउनुपर्छ भनेर हामी यो चाहिँ त्रिपार्टी एग्रिमेन्टमा भएको थियो. त्यही अनुसार यो कार्यक्रमहरू चल्दै आएको थियो, त्यसमा हामीले विभिन्न किसिमका अवसरहरू पाएका थियौँ. म पनि इन्डियामा गएर भर्ती भएर म यत्रो कर्नल बनेर आएँ होइन. अब यो पनि त सुविधा यदि हामीलाई चाहिने फेसिलिटी हुन्थ्यो भने त मैले त यो सुविधा पनि पाउने थिएन. अब हाम्रो जाने पेन्सनर हाम्रो भूमि साथीहरू हुनुहुन्छ उहाँहरूको पेन्सनमा भारतको पेन्सनरकोमा एक पैसाको फरक छैन भनेपछि यसलाई चाहिने अन्यथा हामीले लिन हुँदैन. र अग्निपथमा यो सिस्टम आएर 2000 अब चल्दै आएको थियो, राम्रो भइराखेको थियो, कोही प्रब्लम थिएन कसैलाई. जब अब 14 जुन 2022 अब भारतले आफ्नो सेनालाई सुदृढ गर्नको लागि अब यो अग्निपथ योजना ल्यायो, अब अग्निपथ योजनामा त्यो सिर्फ भारतको लागि मात्रै थिएन, त्यो हाम्रो नेपालको लागि पनि थियो. त त्यसमा के छ भन्दाखेरि एउटा 70 वर्षको युवालाई भर्ती गर्ने अनि त्यसलाई 4 वर्ष अब पुरा त्यसलाई ट्रेनिङ वेल ट्रेनिङ दिनको बादमा उसलाई फेरि अब जो 25% जो त्यसमा बेसी अब अग्निवीर हुन्छ त्यसलाई चाहिँ अब फेरि त्यहाँ राख्ने, बाँकी 75%लाई फेरि अब त्यति बेला 18,71,000 नेपाली र अन्य सुविधा जस्तो चाहिँ अब 4 वर्षमा त उसले सबै क्यालकुलेट हामीले गर्दाखेरि एउटा अग्निवीरले 40,00,000 50,00,000 कमाउन सक्छ. यो अरब देशमा गएर कमाएको सम्पत्ति भन्दा यो धेरै राम्रो छ. त यसरी यो तिनीहरू त्यहाँबाट जो 75% पनि निक्लन्छ त्यो 75%लाई पनि अब भारतीय सरकारले तिनको सुविधा तिनीहरूलाई व्यवस्था गरिसकेको छ कि उनीहरूलाई सीआरपीएफ बीएसएफ जो अर्ध सैनिक सेना भनेर भनिन्छ उसमा पूरा उनीहरूको रोजगारीको व्यवस्था गरेको छ. त्यसको अलावा उनीहरू नेपालमा आयो भने पनि त अहिले लाखौं रुपियाँ करोडौं रुपियाँ हामीले चाहिँ ट्रेनिङमा खर्च गरिरहेका छौँ. त्यस्तै युवाहरूलाई यहाँ हामीले अब यो सशस्त्र सेनामा पुलिसमा हामीले चाहिँ नेपाल आर्मीमा र यस्तै अन्य ठाउँहरूमा हामीलाई चाहिँ उहाँहरूलाई मौका दिउँ भने उहाँहरूलाई चाहिँ यो खर्च पनि बच्ने यो समय पनि बच्ने. सरकारले यसमा पनि त सोध्नुपर्छ. उसको अलावा पनि के पोइन्ट छ भने अब हरेक वर्षमा 4,000-5,000 हामीलाई चाहिने भ्याकेन्सी आउँछ भर्ती हुनको लागि. यत्रो युवाहरू हजुरले देख्नुभयो हिजो र्यालीमा हजारौं युवाहरूले चाहिँ हामीलाई चाहिँ रोजगार दिनुपर्छ, हामीलाई भर्ती हुनको लागि चाहिँ मौका दिनुपर्छ भनेर उहाँहरू चाहिने त्यसमा त्यसरी लाग्नु भएको छ. सबै अस्ट्रेलिया जान सक्ने, सबै चाहिँ बाहिर जान सक्ने, सबैले चाहिने अमेरिका जान सक्ने स्थिति छैन. यहाँ गरिब मान्छे पनि छ जसले अहिले अरब कन्ट्रीमा जानको लागि पनि हजुरले मिनिमम चाहिँ 1,00,000-2,00,000 रुपियाँ खर्च गर्नुपर्छ. हाम्रो चाहिने यहाँका चाहिँ मान्छेहरूले चाहिने अब दलालले खाइदिन्छ भने यो पेसा त के छ, बेगर पैसा बेगर कसैलाई चाहिँ नगरिकन आफ्नो काबिलियतको अनुसार आफ्नो फिजिकल फिटनेस हुनु पर्यो. यस्तो होइन कि सबै चाहिने युवाहरू त्यहाँ गएर जोइन हुन सक्छ भन्ने कुरा यो होइन. तर त्यसरी चाहिने उनीहरू गइसके अब त्यहाँ गएपछि कसैलाई केही गर्नु परेन, वेल ट्रेन भएर आउँछ, भोलि चाहिने जो पनि आउँछ उसले त्यो 40-50 लाखको रुपियाँले उसले आफ्नो यहाँ व्यवसाय पनि गर्न सक्छ. एक मिनट जस्ट वान मिनट सर, मैले एक मिनट अब यसको अलावा पनि कसै देशले अर्को देशलाई चाहिँ अहिले म युरोपियन कन्ट्रीमा जाँदाखेरि पनि देखेँ त्यहाँ पनि अनइम्प्लोइमेन्ट छ होइन, त्यहाँ पनि पैसा माग्दै चाहिँ अब हामीले देख्यौँ. अब त्यस्तै हाम्रो पनि यहाँ चाहिँ भारतमा यो अनि त्यहाँ धेरै त्यहाँनिर युवाहरू छ, त्यहाँ पनि यसै इम्प्लोइमेन्ट छ। उनीहरूले चाहिँ यो त के हो भने तिमीहरू चाहिँ नेपालको युवाहरूले जागिर पाएनौ, तिमीहरू आइजाउ भनेर बोलाएको त होइन नि त, यो त हाम्रो चाहिँ एउटा एग्रिमेन्ट थियो। हाम्रो चाहिँ हाम्रो पुर्खाले कमाएको चाहिँ एउटा यो यो इतिहासलाई बचाउनको लागि हामीले यो थियो, र अहिले हामीले यो युवाहरूलाई त्यहाँ जानुपर्छ भन्दा भन्दा भन्दा कैयौं हाम्रो साथीहरूले के ल्याउनु, तपाईँहरूले चाहिँ यिनीहरूको 17 वर्षबाट 21 वर्षको जवानीलाई खतम गराइदिनुहुन्छ, यो गर्नुहुन्छ, ऊ गर्नुहुन्छ, होइन दुःख नगरिकन सोच्न चाहन्छ। यदि म चाहिँ सम्पन्न परिवारको भएर जन्मन्छु भने अरू मैले दुःख किन गर्नु पर्यो भनेपछि कसैले एउटा बाउले कमाएको सम्पत्तिले हुँदैन, सबैले आफ्नो खुट्टामा उभिनुपर्छ। यो आफ्नो खुट्टामा उभिनको लागि यो अग्निवीर भएर अग्निपथमा भर्ती हुनु यो सबभन्दा राम्रो एउटा प्रोसिजर र राम्रो तरिका छ, र हाम्रो रिलेसन पनि त्यसले त्यति नै राम्रो हुन्छ। इनकेस यो भएन भने हाम्रा विभिन्न किसिमका जो नेपालमा आएका सुविधाहरू छन् भूको नाममा ती पनि बन्द हुन्छन्, र हामीलाई जाने जो नेपालका भूकहरूलाई दिइराखेको सुविधाहरू विभिन्न किसिमका डिएसपीहरू पिपिओहरू धरान यी सबै छन्, यी पनि उठ्न सक्दैनन् भनेर हामीले भन्न सक्दैनौँ।
1: अब तपाईँहरूले हिजो दुई बुधे माग प्रस्तुत गर्नुभयो ज्ञापन पत्र प्रधानमन्त्रीलाई, होइन यहाँको जिल्ला प्रशासन मार्फत चाहिँ तपाईँले पठाउनु भयो, विशेष गरेर यो भर्ती हुने प्रक्रियालाई चाहिँ सुचारू गर्ने र तपाईँहरूको संस्थालाई सजिलै नवीकरण गर्नुपर्ने भन्ने चाहिँ तपाईँहरूले मुख्य दुईवटा बुदामा चाहिँ तपाईँले माग प्रस्तुत गर्नुभएको छ। यो भारतीय सेनामा चाहिँ जुन भर्ती प्रक्रिया बन्द भएको छ नि, यो भर्ती प्रक्रिया बन्द हुँदा चाहिँ के असर गर्छ युवाहरूको? तपाईँले अघि त युवाहरूको विषयमा त कुरा गर्नुभयो, होइन प्रत्यक्ष रूपमा चाहिँ रोजगारीको अवसर गुम्यो भनेर भन्नुभयो, अन्य चाहिँ जस्तै सदियोदेखिको सम्बन्ध हो भारत नेपाल भनेको चाहिँ, होइन सम्बन्धमा असर गर्छ कि वा अरू असरहरू चाहिँ यसले कसरी चाहिँ असर गर्न सक्छ के हो?
7: अति राम्रो, यो धेरै राम्रो चाहिँ क्वेशन सोध्नुभयो हजुरले। यो अवश्य हजुरले भनेको कुरा यसमा कोही चाहिँ यसको दोहोराय छैन, किनभने यही एउटा चाहिँ हुन त नेपाल र भारतको सम्बन्धमा विभिन्न कडीहरू छन् जो सम्बन्धलाई चाहिँ राम्रो गराएर आउने भइराखेको छ, गरिराखेको छ। हाम्रो चाहिँ अब एउटा दुई देशको बीचमा एउटा कोही चाहिने भिसा नचाहिने, कोही चाहिने अब त्यसमा चाहिने अरू चिजको केही असुविधा नहुने, त्यस्तो किसिमको चाहिने हाम्रो रिलेसन जो छ, अब रोजी र रोटीको पनि धेरै हाम्रो सम्बन्ध छ, हाम्रो चाहिने कल्चरहरूको पनि धेरै सम्बन्ध छ, त्यो कारणले गर्दाखेरि पनि यो हाम्रो रिलेसन त राम्रो भइराखेको छ। त्यसको अलावा यो भूको सैनिक भनेको जो भारत र नेपालको सम्बन्धलाई पनि कायम गर्ने एउटा ब्रिज हो, म त यो भन्छु यो एउटा ब्रिज हो, किनभने जति पनि नेपालमा भारतबाट अब जनरल साहबहरू उहाँको नेपाल अब भारतको चिफहरू यहाँ भिजिट गर्न आउनुहुन्छ, अनि अन्य चाहिने डिग्निटरिजहरू पनि यहाँ नेपाल गर्नको लागि आउनुहुन्छ। यो के को लागि आउनुहुन्छ? यो हाम्रै चाहिने नेपालमा भूपुहरू छ, हामी भूपुहरू उहाँ गएर त्यहाँनिर सेवा गरेका छौँ, आफ्नो त्यहाँनिर जीविकापार्जन गर्ने काम गरिरहेका छौँ भनेर उहाँहरू हामीसँग यहाँ मिल्न आउनुहुन्छ, हामीहरूको समस्या बारेमा उहाँहरूले डिस्कसन गर्नुहुन्छ। भोलि यो भएन भने एक त यो टोटल्ली कटअप हुन्छ, दुसरा मैले अहिले भनिसकेँ जो आज सबै मान्छेहरूको मैले हेर्छु यहाँ माछा त मिठा काँडा त तिता भन्ने चाहिने उखानलाई म यहाँ प्रस्तुत गर्न चाहन्छु। हामीले ल्याएको एम्बुलेन्स, हामीले ल्याएका स्कुल बसेसहरू, हामीले ल्याएर बनाएको चाहिने स्कुलहरू, हामीले ल्याएर बनाएका खानेपानीहरू, हामीले ल्याएर बनाएको चाहिने योजनाबाट बनाएका कयौं बाटाहरू, अहिले ठिक छ, अहिले गभर्मेन्टले अहिले स्थानीय गभर्मेन्टले यो गर्दैछ, तर आजभन्दा 15-20 वर्षको अगाडि हेर्नुहोस् यो चाहिने सिलसिला, यो देशमा विकास गर्ने सिलसिला यो कसले गरेको? यो भूपू सैनिकहरूले गरेको। विभिन्न ठाउँमा चाहिने अहिले यही साङ्जामा एउटा रुद्रमानजीले अब नाइट स्टे गराइदिनु भयो, अहिले हजारौं मान्छे चाहिँ नाइट स्टेमा गइरहेको छ। यो कसको आइडिया हो? यो आइडिया भूपू सैनिक हो। त्यस्तै गरेर हाम्रो चाहिने पेन्सन क्याम्पहरूमा पेन्सन बनाउने सबै चिज गराउनको लागि पनि हाम्रो यो मेजर गुरुङ साहबको एउटा ठुलो रोल छ, उहाँले पनि त्यो गर्नको कारणले पेन्सन क्याम यहाँ आयो, र अहिले हामीले चाहिँ यहाँ ढुक्क भएर आफ्नो पेन्सन बुझ्ने उहाँहरूसँग कुरा गर्ने हाम्रो।
1: कर्णल साहब, जस्तै नेपाल सरकार र भारत सरकार बीच चाहिँ तपाईँहरूले उठाउनु भएको जुन विषय छ नि भर्तीलाई पुनः सुचारू गर्ने भन्ने विषयमा चाहिँ, यो विषयमा औपचारिक संवाद भइरहेको तपाईँलाई जानकारी छ?
7: अब यसको बारेमा तिमीलाई के छ? हामीलाई त त्यति बेला 2022 जो पनि सरकार थियो होइन, अब त्यति बेला जब भारतले यो चाहिँ अग्निपथ सुरु गर्यो त हाम्रो कर्तव्य थियो, दुईटै देशको पनि कर्तव्य थियो कि आपसमा बात गरेर कुरा गर्नु ठिक छ। कसैले अब गरेन भने पनि हाम्रो देशसँग यो अब इम्प्लोइमेन्टको कुराको सम्बन्ध थियो, त्यति बेलाको सरकारले यसलाई बात गर्नु पर्थ्यो। अब त्यहाँ त के भयो मलाई लाग्छ हुनसक्छ दुइटै देशको चाहिँ आपसमा जाने एउटा इगो प्रब्लम पनि होला होइन, तर त्यति बेलाको सरकारले अवश्य काम गर्नु पर्थ्यो, त्यसमा बात गर्नु पर्थ्यो, हाम्रो युवाहरूलाई हेर्नु पर्थ्यो। त्यसै त हामीले चाहिने योजना मात्रै बनाएर हामीले रोजगारी दिन्छौँ, हामीले यो गर्छौँ, हामीले ऊ गर्छौँ, हामीले राम्रो सुशासन गर्छौँ भनेर मात्रै त हुँदैन नि, हो कि होइन? म्युजिकल चेयर बनाएर चाहिने सरकार बनाएर घुमाएर मात्रै त हुँदैन नि, यो त चाहिँ हाम्रो युवाहरूसँग जोडिएको सम्बन्ध भएको हुनाले तुरन्त बात गर्नु पर्थ्यो। कस्तो चाहिँ आफूलाई मार्छु भनेर आउने एउटा चाहिने जारसँग पहिला भन्थ्यो जारले जारलाई देख्यो भने काट्छ भनेर, त्यस्तो चाहिने परिस्थितितामा पनि त उनीहरू बसेर कुरा गरेर मिलाएको केसहरू हुन्छ भने यो कोही यस्तो आपत्ति आउनुपर्ने कुरा मैले त्यहाँ देख्दिनँ। तर यो के हो नेपाल सरकारले त्यति बेलाको सरकारले किन कानमा चाहिँ बुझो हालेर बस्यो, किन उनीहरूले चाहिँ हामी नेपालीहरूको चाहिने कुरालाई सोचेन? अब धेरै कुरा के हुन्छ भन्दाखेरि मैले हिजो पनि आज पनि कमेन्ट्सहरूमा सबैलाई तपाईँहरूले इन्डियाको फेभर गर्नुहुन्छ, तपाईँहरू चाहिने मलाई एउटा चाहिने दुई तिन व्यक्तिले लेख्छ भने यो पनि भ्याउनु भयो तपाईँ जाने कारण सर तपाईँले इन्डियाको फेभर गर्नुहुन्छ, तपाईँ चाहिँ अब तपाईँहरू जस्ता इन्डिया गएर बसे हुन्छ के म आज चाहिने इन्डिया, म त यसकारणले इन्डिया बसेन, मेरो बाबुबाजेहरू म चौथा जेनेरेसनको अफिसर हो, मेरो बाबुबाजेहरू अरू चाहिने जो अफिसर हुनुभएको छ इन्डियामा सेटल हुनुभएको छ, तर मैले यो देशमा केही गरौँ विकास गरौँ, हामी यहाँ आएपछि युवाहरूलाई हाम्रो चाहिने रोजगारीको व्यवस्था गरौँ, हाम्रो भूगोलको सेवा गरौँ, हामीले जाने बुझेको सिटलाई चाहिँ यहाँ लगाऊ भन्ने कुरा गरेर हामी चाहिँ यहाँ आएको हो। तर त्यसो भन्नु उहाँको विचारले त्यो सोच्यो, म उहाँलाई पनि म केही चाहिँ दोष लाग्दिनँ ल, तर यो होइन कि भोलि चाहिँ अमेरिका गयो भन्दैमा त्यसलाई अमेरिका बस भन्ने, जापान गयो भन्ने तँलाई जापान गएर बस भन्ने, के छ त हाम्रो देशमा? हामीलाई चाहिँ कति भन्छ किन रगत बगाउने, किन तपाईँहरूले चाहिँ हाम्रो युवाहरूलाई चाहिँ देशमा चाहिँ रोजगार गर्छ, हाम्रो हातमा छ र रोजगार दिने कुरा होइन? अब सरकारले यो चित्त बनाउनु पर्यो नि त,
1: तपाईँहरूले जस्तै अब यो सैनिक शब्द यो नवीकरणका समस्याको विषयमा पनि कुरा गर्नुभयो होइन, मागमा त्यो पनि समावेश गरेको छ होइन, सैनिक शब्द भएका भूतपूर्व सैनिक संघ संस्थाको नवीकरणमा चाहिँ अलिकति असहज भयो भन्ने छ, खास समस्या चाहिँ के हो?
7: ओके, यो धेरै धेरै राम्रो कुरा, हाम्रो यो सेकेन्ड मुद्दा हो, यसमा के छ भने मैले पहिला पनि अलिकति भनिहाले, यो 50 वर्षबाट हाम्रो खुलिएका संघ संस्थाहरू छन्, जस्तो मेरो भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल हामीले अब 2072 सालबाटै हामीले खोलेको होइन, मेरो पनि त्यहाँ सैनिक शब्द लेखिएको छ, त्यस कारणले मैले सधैँ चाहिँ हामीले अब राजस्व तिरेर यसलाई चाहिने अब गरिराखेको थियौँ, र अहिले आएर 2 वर्षमा जब गृह मन्त्रालयको लेटर हजुरले भनिहाल्नुभयो अब 4 वैशाख 2081 लेटर अनुसार किसिमका संघ संस्थाहरू यस्ता किसिमका संघ संस्थाहरू जसमा सैनिक शब्द प्रयोग गरिएको छ उनीहरूले प्रतिकूल असर हुने काम गरेको छ, त्यस कारणले यस्ता सैनिक संस्थाहरूलाई चाहिने नगर्नु, यिनीहरूलाई रिन्युअल पनि नगर्नु, र अरू हुनेहरूलाई चाहिने आउने चाहिने रेजिस्टर गर्न चाहेकोलाई पनि तपाईँहरूले चाहिँ नगरिदिनु भनेर उहाँहरूले चाहिँ यस्तो लेटर लेख्नुभयो होइन। मैले त सोध्छु कि यो चाहिने गृह मन्त्रालयले जो लेख्नुभयो के उहाँहरूले हामी भूगोलहरूलाई चाहिँ के हामीले त्यो संस्था खोलेर कोही हामीले चाहिने अब नराम्रो कुरा गर्नको लागि हामीले खोलेका थियौँ? हामीले त जनताको सेवा गर्नको लागि भूगोलको सेवाको गर्नको लागि सेवा दिएपछि गाउँको सेवा दिएपछि सम्पूर्ण भूगोल त हुँदैन नि त, त्यहाँ त अरू पनि त हुन्छ नि त, त्यो त्यसको लाभ त अरूले पनि लिन्छ नि, त्यसको लागि हामीले खोलेको संस्थाहरू थियो। तर यस्तो किसिमको उहाँहरूले परराष्ट्र मन्त्री अब यो गृह मन्त्रालयले पनि कहाँबाट कस्तो चाहिने कुराले सुनेर उहाँहरूले यो यसरी डाइरेक्ट चाहिँ कुरा गर्नु यो मलाई चाहिँ उचित भएको जस्तो लाग्दैन। फेरि मैले हिजो मात्र एउटा लेटर पाएँ, यो जङ्गी अड्डा नेपाल आर्मीले लेखेको एउटा लेटर छ जसमा लेखिएको छ कि यस्ता किसिमका संघ संस्थाहरू यदि नेपाल आर्मीको कसैले चाहिने सञ्चालन गरेको छ भने त्यसलाई चाहिँ गर्न दिनु, नत्र भने गर्न नदिनु। के हामीले नेपाल आर्मी मात्रै यहाँको नेपाल आर्मीको मात्रै भूगु छ के हामी सिङ्गापुर के इन्डियाको होइन के चाहिँ ब्रिटिसको हामी बुझ्नुहरू होइन
1: अब यसलाई चाहिँ कसरी बुझ्नुहुन्छ जस्तै तपाईँले भन्नुभएको आशय हजुर जस्तै सैनिक शब्द नेपाली सेनालाई मात्र बुझाउँछ भन्ने जुन तर्क रहेको छ नि त्यसलाई तपाईँहरूले कसरी लिनु भएको छ होइन अनि भूतपूर्व सैनिकले आफ्नो पहिचानको रूपमा सैनिक शब्द प्रयोग गर्न पाउनुपर्छ भन्ने चाहिँ तपाईँहरूको आधार के हो
7: यो आधारमा यसरी अब नेपाल आर्मीले यस्तो चिठी लेख्नु यो जायज भएको जस्तो मलाई लाग्दैन यो मैले हाम्रो चिफसँग हाम्रो नेपालको चिफसँग पनि अनुरोध गर्न चाहन्छु यो चिठीलाई रिभ्यू गरियोस् अब हाम्रो चाहिँ भारतबाट एक महिना पहिले नेपालमा प्रेसिडेन्ट गोर्खा ब्रिगेड आउनुभएको थियो जनरल साहब र उहाँलाई पनि हामीले भन्यौँ हजुरहरूको डाइरेक्ट लिङ्क चाहिँ अब नेपालको चिफसँग हुन्छ त्यो चिफ अब चिफ साहबलाई हजुरले भनिदिनुहोस् हाम्रो नेपालको बुबुहरू पनि यहाँ चाहिँ भारतीय नेपालमा बुबुहरू छ ब्रिटिसको बुबुहरू छ उहाँहरूको संस्थाहरू छ यसरी लिनु भएन यो चाहिँ यो कुरा तपाईँहरूले भनिदिनुहोस् किनभने हामीलाई चाहिँ सुइँको मिलेको छ कि यो नेपाल आर्मीले लेखेको चिठी हो त्यसपछि उहाँले चाहिँ हामीलाई जनरल साहबले हामीलाई चाहिँ के प्रश्न पार्नुभयो भने कर्णन खत्री हामीले चाहिँ यो कुरामा मैले चिफसँग कुरा गरेको थिएँ चिफ साहबले भन्नुभयो कि यो मलाई थाहा छैन जब त्यति बेला भन्ने मलाई लागिराखेको थियो तर मैले जो लेटर मलाई हिजो एउटा माध्यमबाट मसँग आयो र त्यसमा लेख्दाखेरि प्रश्न त्यो लेखेको छ जो लेटर म हजुरहरूलाई पनि म सब्मिट गरिदिन्छु यो कुरा यो चाहिँ हामी माथि सौतेला व्यवहार यो हुनु पर्दैन नेपाल आर्मी हामी सबै चाहिँ बुबुहरू चाहे ब्रिटिसको होस् चाहे नेपाल आर्मीको होस् चाहे हामी सिङ्गापुरको होस् चाहे इन्डियाको होस् हामी सबै बुबु भनेको बुबु सैनिक हो त्यस कारणले यस्तो किसिमको अमर अमर्यादित भाषालाई प्रयोग गरेर हामीलाई चाहिने एउटा वाञ्छित काम गर्नबाट हाम्रा संस्थालाई रोक्का लगाएर सिर्फ नेपालको बुबुलाई मात्रै यो चाहिँ सौजन्य दिनु मलाई चाहिने यो सही कुरा भयो जस्तो मलाई लाग्दैन
1: यो देशभर चाहिँ कति भूतपूर्व सैनिकका संस्था छन् र नवीकरण हुन नसकेको अवस्था असहज स्थिति भोगिरहेका संस्थाहरू चाहिँ कति छन्
7: अहिले विभिन्न जिल्लाहरूमा छन् अब कसैमा अब भूतपूर्व सैनिक अब के अरे सहकारी छ कसैमा भूतपूर्व सैनिक खानेपानी योजना छ कसैमा भूतपूर्व सैनिक यो छ कसैमा सैनिक भन्ने शब्द राखेर उनीहरूले स्कुल खोलेको छ विभिन्न किसिमका चाहिँ यो त नयाँ कुरा होइन नि त यो त धेरै पुरानो कुरा हो यो देश मैले भनिहालेँ यो देशमा भूपूले नै चाहिँ सबै चिज हामीलाई पहिले अहिले पो सबै पढे लेखेको भयो सबै जान्ने भयो सबै जेएनजीहरू भयो हामीहरूको भन्दा धेरै नलेज उहाँहरूसँग छ यस कारणले उहाँहरूलाई चाहिँ यो कुरा त अहिले धेरै थाहा हुन थाल्यो तर पहिले त बाटो देखाउने बुबुहरू हो यसमा कोही शङ्का छैन अब तपाईँहरूले चाहिँ मलाई अब त्यहाँ कैयौँ सिडिओ साहबहरूले अब मलाई भन्नुहुन्छ कि तपाईँहरूले चाहिँ सैनिक शब्द लगाएर भुबु माथि लेख्नुहोस् न भुबुको मतलब के हुन्छ भन्नुहोस् त हजुरहरूले भनिदिनुहोस् भुबु भनेको कि हामी चाहिँ शिक्षक संगठन हो भुबु भनेको कि हामी खेलाडी मञ्च हो भुबु भनेको हामी के अब कर्मचारी अरू चाहिने वर्ग हो हामीले भुबु सैनिक लेख्न नपाउने यो कस्तो किसिमको न्याय हो नेपालको यो हामीले चाहिने यत्रो वर्ष दुई सौ एघार वर्ष गरेर राखेको इतिहासलाई हामीले चाहिने सैनिक लेख्न नपाउने फेरि यो के कस्तो किसिमको न्याय हो यो म त यो प्रश्न गर्न नेपाल सरकारले यो कुरालाई पनि प्रश्न पारिदिनुपर्छ
1: अब यो
7: आर्मीले यो कुरालाई प्रश्न पार्नुपर्छ
1: अब यो अग्निपथको सम्बन्धमा अब दुई देश बीचको विषय होला संवादबाट यो विषय टुङ्ग्याउनु पर्ने होला तपाईँहरूले माग राख्नुभयो आफ्नो कुरा होइन यो विषयलाई चाहिँ अगाडि बढाउनुपर्छ सुचारू गर्नुपर्छ भन्ने विषय भयो तर तपाईँहरूसँग सरकारित रहेको अर्को विषय चाहिँ अलि बढी महत्वपूर्ण यहीँबाट समाधान हुन सक्ने विषय भयो जुन कुरा चाहिँ तपाईँहरूको संस्था सजिलै नवीकरण होस् र यो भूतपूर्व सैनिक भन्ने शब्द छ यो हामीले पनि लेख्न पाउनुपर्छ र यसलाई मान्यता दिनुपर्छ भन्ने कुरा भयो नेपाल सरकारलाई तपाईँको सबैभन्दा महत्वपूर्ण आग्रह छ यो सँग सरकारित रहेर चाहिँ के छ
7: धन्यवाद असाध्यै राम्रो यो चाहिँ अब हामीलाई चाहिँ के छ यो सरकारप्रति विश्वास छ भरोसा छ आशा छ किनभने पहिला त मैले भनिहालेँ नि त्यति बेलाको सरकारले जे पनि गर्यो जतामुख कानमा तेल हालेर बस्यो या के भयो त्यो गरेन तर अहिले यो सरकार दुई तिहाई बहुमतले सरकार केन्द्रमा छ उहाँहरूको चाहिने माग यो दुई तिहाई पुर्याउनमा उहाँहरूको माग यही थियो। हामीले देशमा सुशासन ल्याउँछौ, भ्रष्टाचारलाई खतम गर्छौ, युवाहरूलाई चाहिँ रोजगार दिन्छौ, विभिन्न सुविधाहरू देखाएर हामीलाई सबैलाई सबभन्दा देखाएर अहिले उहाँहरू यो दुई तिहाई सरकारमा केन्द्रमा पुग्नु भएको हो नि। हामीले चाहिँ हामीमा के हुनुपर्छ, जसले राम्रो गर्छ त त्यसलाई राम्रो भन्नुपर्छ, जसले राम्रो गर्दैन त्यसलाई राम्रो भएन भन्नुपर्छ। हाम्रो त झन् भुपूहरूको, हामी भुपू सैनिकहरूको आदत त यही नै हुन्छ, हाम्रोमा कोही ब्याकग्राउन्ड बनाउने भूमिका बाँध्ने हाम्रो कुरा हुँदैन। यसकारण हामीले यो अपिल डाइरेक्ट गएर हामीले चाहिँ अब गृहमन्त्रीज्यूसँग भेट्ने, परराष्ट्र मन्त्रीज्यूसँग भेट्ने या प्रधानमन्त्रीज्यूसँग भेट्ने हामीलाई मौका मिल्दैन। हामी यति टाढाबाट गएर त्यत्रो चाहिने हप्ता दिन बसेर उहाँहरूको चाहिँ अब दर्शन भेट पाउनको लागि बस्ने हामीलाई मौका पनि हुँदैन। हाम्रो पनि धेरै किसिमको अब असुविधाहरू हुन्छ। यसकारण हामीले हरेक जिल्लामा सिनियर स्टाफहरू हुनुहुन्छ जो सरकारको एउटा रिप्रेजेन्टेटिभ हो र हाम्रो कुरा सिनियर स्टाफद्वारा नै उहाँ पुग्नुपर्छ भन्ने हाम्रो मन चाहे हो। यसकारण यो र्याली हिजो हामीले मैले यहाँबाट चाहिँ यो पाँच जिल्लामा हामीले यसलाई हिजो चाहिँ सुरुवात गरेको, पहिला एउटा म्याग्दी, बागलुङ, पर्वत र च्याङ्जाको पनि हामीसँग यहाँ आएर समावेश हुनुभयो, त्यस्तै तनहुँको पनि यहाँ आएर समावेश हुनुभयो, तर उहाँहरूले हामीलाई आश्वासन दिनुभएछ अब केही दिनपछि फेरि उहाँहरूले आफ्नो उहाँ चाहिँ जिल्ला जिल्लामा पनि यही सेम केसलाई लिएर फेरि सिडिओ साहबलाई ज्ञापन पत्र दिने हाम्रो चाहिँ उहाँहरूको अब हामीलाई भन्नुभएको छ।
1: अब यो यो सरकारले तपाईँहरूको यो मागलाई सम्बोधन गरेन भने चाहिँ आगामी कार्यक्रम तपाईँहरूले कसरी तय गर्नु भएको छ?
7: हजुर, यो त सबैलाई थाहा नै छ, हामी चाहिँ शान्ति प्रिय मान्छे हो, हामीले कसैलाई गर्न चाहन्नौ, यो यो हाम्रो यो भूमि सैनिकको लागि फाइदाको लागि हामीले गरेको होइन, हामीले त यी युवाहरूको लागि, युवाहरूको हिजो त्यो दिनदिनै चाहिँ यहाँ डोगो बोकेर यहाँ जाने झोला बोकेर दबुर्ने युवाहरूलाई हिँडेर हामीले गरेको कार्यक्रम हो, देशको लागि हो यो, चाहिँ रेमिटेन्स आओस् हाम्रो देशमा चाहिँ ठिक छ। मैले अहिले भने अलिअलि त्यो माटा मिटा काँडा टिटा गरेर त्यो हुँदैन, कालो मटाएपछि गराइमा खस्छ, त्यो रेमिटेन्स आएपछि कहाँ जान्छ, सबै सरकारमा त गइराखेको छ होइन। यसकारणले यो चाहिने व्यवस्थालाई अवश्य सरकारले सुन्ला, यो सरकारले सुन्न नै पर्छ र यो व्यवस्थालाई तुरन्त चाहिँ बात गरेर अब डिप्लोमेटिक तरिकाले यसलाई बात गरेर यसलाई तुरन्त यसलाई सुचारू गर्नुपर्छ भन्ने हाम्रो सरकारसँग एकदम आग्रह विश्वास छ। र म यो पनि भन्न चाहन्छु कि हामीलाई त्यस्तो मौका नमिलोस् जो कि माइती घरमा गएर या सरकारको अगाडि गएर भूपहरूले आफ्नो मेडल चाहिने लौ तपाईँले राख्नुहोस् तपाईँ हामीलाई चाहिने अब हामीलाई देशको भूपू नै नभन्नुहोस् भन्ने चाहिने मौका हामीलाई नदियोस्। हाम्रो यत्रो लाखौं भूपहरू, हाम्रो लाखौं भूपहरूका आश्रितहरू, लाखौं भूपूका सम्बन्धितहरूको कुरालाई चाहिँ सुनिदिनुपर्छ, सरकारले सुनिदियोस् भन्ने मेरो माग छ।
1: हजुर, यहाँलाई यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद छ।
7: धन्यवाद सर, हजुरले मलाई मौका दिनुभयो, यसको लागि म अन्नपूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र मलाई आशा छ, भरोसा छ, विश्वास छ, तपाईँहरू एउटा देशको आँखा हो र सही कुरालाई लिएर हजुरहरूले आज मात्रै होइन, भोलि मात्रै होइन, जब तक यो चाहिने लागू हुँदैन तब तक हजुरहरूले यो कुरालाई अवश्य चाहिने प्रचार प्रसार गरिदिनु हुनेछ, हाम्रो साथलाई सहयोग दिनुहुनेछ भन्ने मैले ठुलो भरोसा लिएको छु। नमस्कार सर।
1: हजुर हस्, नमस्कार। यहाँ हुनुहुन्थ्यो भारतीय भूपू सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णल कृष्ण बहादुर खत्री, विशेष गरेर हामीले उहाँसँग यो विषयमा चर्चा गर्यौं, कुराकानी गर्यौं। उहाँहरूले जसरी भारतीय सेनामा नेपाली युवाहरूको भर्ती प्रक्रिया पुनः सुचारू गर्न र सैनिक शब्द उल्लेख भएका भूपू सैनिकका संघ संस्थाहरूको नवीकरण सहज बनाउन माग गरिएको छ र उहाँहरूले हिजो यो माग राखेर ज्ञापन पत्र पनि प्रधानमन्त्रीलाई यहाँ जिल्ला प्रशासन कार्यालय मार्फत चाहिँ बुझाउनु भएको छ। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छु। नमस्कार।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
3: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokharamarathon.org।
3: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
5: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डु विजिट अस एट बुद्ध चोक 10 पोखरा।
6: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: नसा तथा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना।
4: पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331।

0: हिमालयनशील प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाई र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। 061-588-115, 98251-98190।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
4: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98560-33560, 98560-33560। यहाँहरूको जानकारीका लागि यो अवधि 1 हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
5: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
6: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
6: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
7: के तपाई यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप INGद्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817-1717, 98025817।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 9856010131 9850010131 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-574-044
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 0161-577-007 97-623-36-817।
3: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program 4 years program of Bachelor in Business Administration BBA. 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT. 4 years program of Bachelor of Business Administration in Finance BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
7: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 06450424-9984-46525।
8: होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777। मोबाइल 98560-9972-77।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
11: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
10: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
11: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
14: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
15: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
14: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
15: शिखर इन्स्योरेन्सको सहकार्यमा
14: अस्पताल खर्च सहाराले गर्छ।
15: ई सेवा सबै सधैँ सँगै।
16: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
17: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-066-12 र 98-22-79-993।
2: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 01-65-38-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 01-64-33-342-433-640।
7: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 01-5781-5162।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 01-5901-62-5901-63।
10: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात् 3 सेमिस्टर मा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा, फोन नम्बर 0615674589577। मौकाको फाइदा उठाउनुहोस्।
2: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615383769। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
10: गुड मर्निंग पोखरा।
7: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: हेलो पोखरा बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8, कास्की। फोन 061-581-822-27।
6: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? क्रिस्टल हस्पिटलमा खुलेको क्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। क्रिस्टल आयुर्वेद केन्द्र, क्रिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BVA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
9: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
10: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल,
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162

0: 85 17 17.
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615-91-728, मोबाइल 98560-27-29।
5: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
6: मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0615-81-871, मोबाइल नम्बर 98434-32-29। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
3: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
0: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा स्त्री रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
8: फोन 061-572-648-572-849।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ.
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि.
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163. होम केयर सेवा, होम केयर सेवा.
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर.
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा. तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिमलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार. फोन 061-411-777, मोबाइल 98-560-99-2.
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु. साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्.
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि.
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेटलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ.
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ.
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा. फोन 061-454-689-452-715.
3: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित. सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग, हस्पिटल चोक, पोखरा 12, कास्की. फोन 061-578-161, 578-162.

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: पोइन्टसँग सधैँ रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 551-33 र 576-458।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424 633640।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
0: फोन 01-590-162-590-163।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना. विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ. साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ. ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ. विजयपुरदेखि हाम्रासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ. मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ. सम्पर्कका लागि फोन नम्बर 98560 33560 98560 33560. यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ. सेवा नै परम धर्म हो.
2: आउनुहोस् सँगै दौडौ, स्वस्थ बनौ.
3: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ.
4: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौ.
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ. यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं.
4: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ.
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ.
5: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ. मिति यही 2083 साल भदौ 6 गते शनिबार. स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी.
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला. सम्पर्क 061-588-716.
4: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला.
3: वेबसाइट www.pokharamarathon.org.
4: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा.
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
7: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ.
7: विस्तृत जानकारी का लागि लाग्रांडी इंटरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165-73-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
8: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
9: जनप्रिय बहुमुखी क्याम्पस को भर्ना सम्बन्धी सूचना।
10: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पस को रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA BITM र BMTM वार्षिक कार्यक्रम BBS BSc माइक्रोबायोलोजी BEd र BA व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
11: विस्तृत जानकारीको लागि
9: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 0615-81-822-77।
7: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछ।
11: विस्तृत जानकारीको लागि
9: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 0165-81-822-77।

0: पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9856010131 9750010131 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0165881598251

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: 93.4

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्छन् त डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
4: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा सम्पर्क नम्बर 061-581-871 मोबाइल नम्बर 98434-32-29
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163.
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट. विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा. आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा. याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने. सम्पर्क 98560-81331, 97614-11905. मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा.
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01185686536, मोबाइल 9956600536।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो 93.4 मेघर सँगसँगै उपस्थित भइसकेका छौं। मेरो नाम सबिन हो र तपाईँ हामीले एफएम ब्यान्डको 93.4 मेघर सँगसँगै सुनिरहनु भएको छ। पोखरा अनि आसपास लगायत गण्डकी प्रदेशभरि र हामीलाई लुम्बिनी प्रदेशका केही भाग र बागमती प्रदेशका केही भागमा एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै सुन्न सक्नुहुन्छ भने हाम्रो वेबसाइट www.onlineannapurna.com, हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आज मिति 2083 साल साउन महिनाको 28 गते आज बिहिबार हो। अंग्रेजी तारिक अनुसार आज अगस्त 13 तारिक रहेको छ। है त अंग्रेजी तारिक अनुसार यहाँलाई जानकारी गराउनु पर्दा आज यो बिहिबारको बसाई सँगसँगै हामी छौं। तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत कुराकानी हुन्छ करिब करिब 12 बजेसम्म। सुनेर र सहभागिता जनाएर साथ दिनुहोला। कार्यक्रममा हामी तपाईँको सहभागिता र सँगसँगै केही गीत संगीत र महत्वपूर्ण जानकारीहरूलाई कार्यक्रममा जोड्दै आइरहेको छु। आज पनि हाम्रो साथमै छ नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा चार गैराबाटन। नेपाल भूतपूर्व खेलाड़ी मंच भन्दा बित्तिकै अग्रज खेलाड़ीहरूको छाता संस्था हो। तपाईँ पनि अग्रज खेलाड़ी हुनुहुन्छ र संस्थासँग जोड़िन चाहनुहुन्छ, आजीवन सदस्य बन्न चाहनुहुन्छ भने सिधै संस्थाको कार्यालय पोखरा चार गैराबाटन उद्योग वाणिज्य संघको भवनको तेस्रो तलामा गएर सबै कुरा बुझ्न सक्नुहुनेछ। यदि तपाईँ अग्रज खेलाड़ी हुनुहुन्छ भने होइन सहज हुनेछ, किनकि खेल भनेको यस्तो कुरा हो, खेल क्षेत्रबाट एउटा मानिस स्वस्थ मात्र होइन कि यसले देशदेखि विदेशसम्म चिनाउने पहिचान दिलाउने काम गर्छ। खेल त्यस्तो कुरा हो, महत्वपूर्ण पक्ष हो खेलकुद भनेको। पक्कै पनि त्यही खेलकुदको एउटा पाटोमा जोडिएर जुन नेपाल भूतपूर्व खेलाड़ी मंचले पोखरामा होइन पोखरामा एउटा दौड़ प्रतियोगिता गर्दै आइरहेको छ र दौड़ प्रतियोगितामा फुल म्याराथन गर्छ र सँगसँगै अहिले गएको वर्षदेखि जुन 25 रजत वर्ष उहाँहरूले सक्नुभयो एकदम उत्साहपूर्ण तरिकाले 12 महिना 12 कार्यक्रम भनेर त्यो सँगसँगै अहिले उहाँहरूले निरन्तरता दिनुभएको छ। ओडासँगको सहकार्यमा विभिन्न वडाहरूसँगको सहकार्यमा पोखराभित्र रहेका वडाहरूको सहकार्यमा विभिन्न वडाहरूमा उहाँहरूले दौड़ प्रतियोगिता गर्दै आइरहनु भएको छ। अब आगामी भदौको 6 गते वडा नम्बर 11 फुलबारीमा दौड़ हुँदैछ, वडा 11 को सहकार्यमा र पक्कै पनि दौड़मा विशेषत होइन यसपटकको आकर्षणमा चाहिँ भूपू सैनिकहरू रहनुहुनेछ। है त भूपू भन्दा बित्तिकै सबैजना पर्नुभयो यो जुन सेना प्रहरी सबैबाट निवृत्त हुनेहरू सेवाबाट अवकाश लिनेहरू हुनुहुन्छ, उहाँहरूले नाम दर्ता गराउनुपर्छ। है तपाईँले जो जोले सुन्दै हुनुहुन्छ म पनि दौडिन्छु यसो के छ र भन्ने लाग्छ भने नाम दर्ता गराउनुहोला। नाम दर्ता गराउनुको लागि पोखरा उद्योग वाणिज्य संघको जुन मेन भवन छ त्यसको माथिल्लो तेस्रो तलामा छ र सँगसँगै तपाईँले फेसबुक मार्फत पनि नेपाल भूतपूर्व खेलाड़ी मंचको जुन पेज छ पोखरा म्याराथन अफिसियल पोखरा म्याराथन मेन पेज भनेर सर्च गर्नुभयो भने पनि त्यहाँबाट पनि तपाईँले धेरै कुरा थाहा पाउन सक्नुहुन्छ। त्यहाँ www.pokharamarathon.org मा गएर पनि अनलाइनबाट पनि दर्ता गराउन सक्नुहुन्छ। है त त्यो सँगसँगै वडा नम्बर 11 का आमा समूहहरूको 3 किलोमिटर दौड़ र टोल विकास संस्थाका महिला दिदीबहिनीहरूको 3 किलोमिटर दौड़ पनि एकै साथ हुँदैछ। साथमा खुल्ला तथा अन्य छात्र छात्रा दौड़ छँदैछ। सबै अन्य क्याटेगोरीहरू भनेको 5 किलोमिटर आउनेछ। है त थोरै जोडे किनकि नेपाल भूतपूर्व खेलाड़ी मंचकै तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर यहाँले प्राप्त गर्न सक्नुहुनेछ। आज फोन गर्नुहोस्, आज कुराकानी मात्र हुन्छ है, अरू त्यस्तो केही प्रश्न सोध्ने काम चाहिँ हुँदैन। आज यसो के छ कसो छ होइन, एक दुई दिन ग्याप पनि भयो, आज कुराकानी गरौं भन्ने लागिरहेछ मात्र कुराकानीले आजको कार्यक्रम टुङ्गिन्छ। फोन गर्नुहुने सबैजना गोला वर्षाको लागि योग्य हुनुहुन्छ र एकजनाले पाउनुहुन्छ आकर्षक गिफ्ट ह्याम्पर। है त बाहिर कस्तो भयो भन्दाखेरि आज म बिरौटा थिएँ होइन, त्यतातिर मस्त पानी परिरहेको थियो कि, अनि म त रेनकोट ओढेरै पानी परेकै होला सबै ठाउँतिर भन्ने भयो होइन, रेनकोट ओढेरै पुरै
पानी परेको बेलामा रेनकोट लिएर हिँड्ने साथमै थियो, रेनकोट ओढेरै माथि आएँ। अलि जति माथि आउँछु त्यो पानी परे छैन, होइन, जब म राष्ट्रपति चोकमा आएँ त्यहाँभन्दा माथि आउँदा त पुरै घाम लागिरहेछ, रेनकोट लाएर हिँड्नु नि के हिँड्नु, होइन, फेरि रोकेर रेनकोट नै खोल्नु पऱ्यो कि, होइन, घाम लागिरहेछ के रेनकोट लाएर हिँड्नु। हुन त हो, अब धुलो के अरे धुलोबाट जोगाउन पनि त्यस्तो रेनकोट लगाउने गरिन्छ, तर पनि पोखरामा यही छ कि अचम्म, होइन, तर त्यो मस्त पानी परिरहेको थियो कि, पुरै भलै बग्ने गर्छ, अनि त्यस्तो हुन्छ, यो मौसमको कुरा हो। अहिले चाहिँ पोखरा आसपासमा केही ठाउँमा पानी परिरहेछ, केही ठाउँमा घाम लागिरहेछन्, अवस्था यस्तै यस्तै छ। तर बिहान चाहिँ एकदम त्यो औडा खट खालको गर्मी हुन्छ नि, एकदमै केही त्यो घाम नलाग्दा पनि एकदम पसिना आइराख्ने कि औडा भइरहेको थियो कि, त्यो गर्मी पनि एकदम यस्तो खालको भइरहेको थियो। तपाईँले पनि त्यो महसुस गर्नु होला, अहिले सेयर गर्नु होला एकैछिन पछाडि, टेलिफोन लाइन एकैछिन पछाडि खुला हुन्छ। अहिले म थोरै अपडेट दिन्छु, अब त्यही नै हो कुराहरू। अब यता राजमार्ग जुन ट्राफिक अपडेट अन्तर्गत पोखराका सड़कहरू सबै एकदम चुस्त रूपमा दौड़िरहेका छन् गाड़ीहरू, पोखरा आसपास यो भित्रको कुराकानी गर्नुपर्दा कहीँ त्यस्तो अवरोध केही छैन। अब यो के के ठाउँमा पुलहरू भाँसिएको कारणले फिर्के खोला साइडतिर के के बाटाहरू अवरुद्ध छन् ख्याल गरिदिनु होला। र सँगसँगै अर्को कुरा, पोखरा बागलुङ, पोखरा काठमाडौँ, पोखरा स्याङ्जा हुँदै पोखरा भैरवासम्म पुग्ने यी राजमार्गहरू पूर्ण रूपमा खुल्ला छन्, ढुक्क भएर यात्रा गर्नुहोला, होइन। अब सकभर पानी परेको खण्डमा चाहिँ अलिक ख्याल गर्नुहोला। अर्को कुरा, बागलुङको जयमिनी नगरपालिका 8 बेलबगरमा पहिरो जाँदा कालीगण्डकी करिडोर अहिले पूर्ण रूपमा अवरुद्ध त छैन रहेछ, एकतर्फी रूपमा सुझाव रहेछ है, कालीगण्डकी करिडोरको यो जयमिनी नगरपालिका 8 बेलबगरमा पहिरो गएछ। त्यस्तै लमजुङको मध्य नेपाल नगरपालिका 10 बिमिरे भन्ज्याङमा पहिरो जाँदा मध्य पहाड़ी लोकमार्ग एकतर्फी रूपमा सुचारू भएको छ। यो भयो, अब अरू त धेरै ठाउँमा छन् अवरूद्धहरू, मैले गण्डकी प्रदेश सँगसँगै मेन राजमार्गहरू जोडे, होइन, अरण्यको राजमार्ग पनि पूर्ण रूपमै अवरूद्ध रहेछ है, कान्ति पथ पनि अवरूद्ध छ, होइन, बीपी राजमार्ग पनि अवरूद्ध छ, मेची राजमार्ग पनि अवरूद्ध छ, वैकल्पिक बाटोहरू को प्रयोग गर्न आग्रह गरिएको छ। म एकैछिनमा साथ तपाईँको फोन लिन्छु है, एकैछिनमा आत्तिनुहोस्, 11:10 भएको छ, र सँगसँगै तपाईँ फेसबुक लाइभमा पनि कमेन्ट गर्न सक्नुहुनेछ। एउटा कुरा यो भयो, अर्को कुरा के छ त भन्दाखेरि, आजदेखि 44 जिल्लामा सुफत मूल्य पसल सञ्चालन हुँदैछन् है त, मैले थोरै जोडेँ, यो सबैले जानकारीको लागि हो। सरकारले विगतका वर्षमा दशैं तिहारलाई लक्षित गरेर सञ्चालन गर्दै आएको सुफत मूल्य पसल यस वर्ष झण्डै एक महिना अघि नै सञ्चालनमा ल्याउने भएको छ। उपभोक्तालाई वर्षैभरि नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सुफत मूल्य पसल सञ्चालन गर्न लागेको हो। कम्पनीको 7 वार्षिक उत्सवको अवसर पारेर सिंहदरबारभित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउने भएको छ। चाडपर्वको बेला दैनिक उपभोग्य वस्तुको माग बढ़ने र मूल्य समेत बढ़न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा छिट्टै सुफत मूल्य सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ। दशैं तिहारको मुख्य खरिद अवधि शुरू हुनु अघि नै यस्ता पसल सञ्चालनमा ल्याउँदा उपभोक्ताले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तुहरू खरिद गर्न सक्ने अपेक्षा समेत गरिएको छ। खाद्य तथा व्यापार कम्पनीका अनुसार सुफत मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रति किलो तथा प्रति लिटरमा 5 रूपियाँसम्म छूट गराइनेछ। यसबाट विशेष गरी चामल, दाल, गेडागुडी लगायतका अत्यावश्यक वस्तु खरिद गर्ने उपभोक्ताले प्रत्यक्ष लाभ लिन सक्ने छन्। सुफत मूल्य पसलमा चामल, दाल, गेडागुडी लगायत दैनिक उपभोग्य आवश्यक विभिन्न खाद्य वस्तुहरू बिक्री गरिने कम्पनीले जनाएको छ। र विशेष गरी चाडपर्व लक्षित हुन्थ्यो यो सुफत मूल्य पसल, तर यसपटक भने अलिक चाँडै नै शुरू भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत यो सञ्चालन हुँदैछ, र स्पेसल्ली यसमा चाहिँ पक्कै पनि पोखरामा पनि पृथ्वी चोकमा छ होला, सायद होइन पृथ्वी चोकमै छ होला, तपाईँले बुझ्न पनि सक्नुहुनेछ, योबाट तपाईँले फाइदा लिन सक्नुहुन्छ है त। ल, मैले थोरै जोडेँ, यसो बुझ्नु होला, मैले त्यहाँ छ भने त ठ्याक्कै एक्ज्याक्ट कहाँ छ भनेको मलाई जानकारीमा भएन, म यसो खोजेर तपाईँलाई अहिले भन्ने पनि छु। रोल्पामा पहिरो जाँदाखेरि मृत्यु हुनेको संख्या 3 पुगेको छ, 9 बेपत्ता भएका छन् है त। रोल्पाको थाबाङ गाउँपालिका 5 बोटल बारमा गैराती गएको पहिरोमा पनि मृत्यु हुनेको संख्या 3 पुगेको छ। अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले स्थानीय कमल बहादुर पुन मगरको घरसहित करिब 6 घर र गोठ पुरेको थियो। पहिरोमा परेर थाबाङ 5 कि 18 वर्षीय शान्ति पुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगरको ज्यान गएको थियो भने
आज बिहान थप 71 वर्षीय मनखरी पुन मगरको शव फेला परेको जिल्ला प्रहरीकाले रोल्पाले जनाएको छ र 9 जना त्यहाँ अझै बेपत्ता रहेका छन्। यो दुःखद खबर भन्नुपर्छ। रोल्पाको यो पहिलो अपडेटको खबरलाई मैले थोरै जोडे यहाँहरूमा कार्यक्रम पोखराको अलि सुनिरहँदाखेरि केही न केही जानकारी होस् भन्ने हिसाबले मैले थोरै जोडे। ठिक छ, 11:13 गएको छ, अलिक धेरै नै भयो क्या हो। एउटा गीत त सुन्नै पर्छ सुरुवातमा, त्यस पछाडि म आउँछु। बोल्दै जाँदाखेरि अलिक लामै लामै हुन्छ कि मक्ख मैले माया दिउँला है त, त्यस पछाडि म कुराकानीको लागि जुट्नेछु।

परेलीमा आइबसन नेपाली चलचित्र उपकारबाट यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरे। कार्यक्रममा मैले केही नयाँ केही पुराना चलचित्रका गीतहरू केही आधुनिक गीतहरू नयाँ पुराना कहिले लोकदोहोरी पनि बज्छन् सबै गीतहरूलाई समेट्दै कार्यक्रम पोखराकालीन अगाडि बढ़िरहेको छ। मनोरञ्जनको लागि गीत संगीत एकदमै अपरिहार्य छ, तपाईँले पनि सुन्नु भएको छ होला होइन, मनोरञ्जन लिइरहनु भएको छ होला। सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ होला, आफ्नै आफ्नै धुनमा हुनुहुन्छ होला, आफ्नै आफ्नै व्यस्ततामा हुनुहुन्छ। सुन्ने साथीहरू सुनेर साथ दिनुहोस्, फुर्सदमा हुने साथीहरू फोन गरेर साथ दिनुहोस्। 061-5340-40 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि सबै यति बेला अन एयरबाट यहाँहरू समक्ष रहेको छु है त। ल ठिक छ, अब आज त्यस्तो खासै केही प्रसंगहरू केही पनि छैन, त्यो राख्ने कुराहरू प्रश्नहरू मात्र हामी त्यही नै हो कुराकानी नै गर्छौं। 061-5340-40 मार्फत के छ कसो छ हालखबर बुझौं, के हुँदैछ, गाउँठाउँका विशेषताहरू बताउनुहोस् होइन, तपाईँको टोलतिर के हुँदैछ, तपाईँको खबर के छ, त्यही नै कुराहरू मार्फत हामी जोडिन्छौं। 061-5340-40 मार्फत है त।

0: ल कुराकानीको लागि जुट्न सक्नुहुन्छ स्टुडियोको टेलिफोन नम्बर 01 63 5340 40 मार्फत। आज हामी कार्यक्रम पोखरा कलिनमा छौं। जसले फोन गर्नुहुन्छ उहाँहरू मध्येबाट एकजना विजेता बन्नुहुन्छ है त। मैले प्रश्न खासै सोधेको छैन, केही पनि प्रश्न सोध्नै गरौंला आगामी दिनहरूमा। नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट एकजनाले आकर्षक यो टेम्पर पाउँदै हुनुहुन्छ। दौड़ चाहिँ भदौ 6 गते है त। एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा यति बेला वेलकम गर्दैछु है त। नमस्ते। हेलो, नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? यहाँको शुभ नाम? शान्ता शर्मा है। के छ हाल खबर? अनि 0 किलोमिटर यतातिर के हुँदैछ? केही भएको छैन होइन, पानी परिरहेछ होला क्या?
1: पानी त परिरहेको छैन।
0: पानी परेको छैन?
1: परेको छैन पानी।
0: ल ठिक छ, अनि के सुनाउनुहुन्छ आज हामीलाई? ल भन्नुहोस्।
1: आज के सुन्यो सर?
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: सुन्दैछु। सायदहरू भन्नु पाइन्छ कविताहरू?
0: पाइन्छ पाइन्छ। ल सुरु गर्नुहोस्।
1: हो र
0: हजुर,
1: एउटा भन्छ है त।
0: ल छोटो हस्।
1: छाडेर गइअनि मन मारेर गएकी थिए, छाडेर गइअनि मन मारेर गएकी थिए, सानोमा आज मारेर गएकी थिए। छाडेर गइअनि मन मारेर गएकी थिए, सानोमा आज पारेर गएकी थिए। धन्य भए पनि मनको आवाज जितेको थिए, धन्य भए पनि मनको आवाज जितेको थिए। यति हुँदा नि दिलाग्दै हिँडेर गएकी थिए, यति हुँदा नि दिलाग्दै हिँडेर गएकी थिए, यति हुँदा नि दिलाग्दै हिँडेर गएकी थिए।
0: हस् धन्यवाद, कार्यक्रम अन्त्यसम्म सुन्दै गर्नुहोला है त। हस् उहाँ हुनुहुन्थ्यो शान्ता शर्मा, हामीलाई 0 किलोमिटरदेखि फोन गर्नुभएको थियो। उहाँसँगको कुराकानीलाई पनि मैले टुङ्गाइसकेको छु। शान्ति बराले गुड मर्निङ सबिन सर हुनुभएको छ, गुड मर्निङ, हामीलाई फेसबुक लाइभ मार्फत सुनेर कमेन्ट गर्नुभएको छ। शिवकुमार विश्वकर्माले ऋण लागेपछि आफन्त आँगन काटेर हिँडेको देखेको छु, तिमी पैसाको लागि किन मरिहत्ते गर्छौ भन्ने प्रश्न नगर। शुभ प्रभात। नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन, गर्मी धेरै छ, धेरै दिनपछि सुन्न पाइयो दाईको सुमधुर आवाजलाई भन्नुभएको छ। त्यही त धन्न सुन्न पाइराखेको छ, त्यसमै खुसी ठानो है। सायरी भन्नुभएको छ, ल थ्याङ्क यू सो मच, एकदम धेरै धेरै धन्यवाद। कता हराउनु भयो त नि हिजो सर भन्नुभएको छ, यस्तै हो कार्यव्यस्तताले साह्रै मिठो गीत सुन्न पाइयो भन्नुभएको छ शिवले, थ्याङ्क यू सो मच त्यसको लागि है त। 01 63 5340

0: 0040 मार्फत तपाई पनि आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ। है त, कुराकानी गर्नको लागि 11:22 स्टुडियो घडीमा केही साथीहरूसँग कुराकानी गरौं, त्यस पछाडि अनि आइसके पछाडि अब तपाईँले केही सुनाउनै पर्छ भन्ने त त्यस्तो छैन, होइन, इच्छा छ भने सुनाउनुहोस्, नभए एक किसिम गफगाफ गरौं, होइन, त्यसपछि छुट्टिनु होला। तपाईँ गोला प्रथाको लागि त योग्य भइ नै हाल्नुहुन्छ, फोन मार्फत आइसके पछाडि सबैजना, र एकजनाले पाउनुहुन्छ आकर्षक गिफ्ट ह्याम्पर, है त, जुन नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा चार गैरा पाटनले दिने हो। है, अहिलेको लागि अर्को एकजना साथी, नमस्ते।
1: नमस्ते सबिनी सर, म शालिक पौडेल।
0: के छ हाल खबर?
1: ठिक छ सर।
0: हो
1: हजुर,
0: अनि के कता हुनुहुन्छ अहिले?
1: म लेफ्ट साइड नै छु सर।
0: यतातिर
1: यसो सिमसिम पानी पर्ला जस्तो छ, परेको पनि छ, सानसानो मसिना बुँदहरू, त्यस्तै त्यस्तै छ मौसम हेर्दा।
0: अनि माहौल के छ लेफ्ट साइडतिरको?
1: अहिले त अलि अफ सिजनै हो मान्छेको, तै पनि छिमेकी देशका अलिअलि चाहिँ चहल पहल छन् बाटातिर। हजुर, पहिला चाहिँ ती कलेजहरू, सरकारी अफिसहरू, स्कुलहरू बन्द भयो, अवस्था यस्तो भिडभाड, ठेलमठेल, पार्किङहरू पनि अस्तव्यस्त अहिले छैन। अहिले ठिक्क छ, कता कति घुम्न आउनेहरू घुम्ने, कोही त्यो मुक्तिनाश जन आएका भन्दैछन्, कोही के छन्,
0: त्यस्तो अवस्था नै छ, होइन,
1: मन्द छ त तरै धेरै छैन।
0: ल, अनि हामीलाई के सुनाउनुहुन्छ आज?
1: आज केही नसुनाउने सर, बरु हिजो अस्ति कता जानुभयो सर?
0: ए, यस्तै हो कार्यव्यस्त त, सधैँ आउनु पाइँदैन।
1: कहिले काहीँ कार्यक्रम सुने, फोन नगरी सुनिरहँदा पनि अरू साथीहरूले होइन त्यो निरन्तर आइरहने मित्रहरू कता कता गए भनेर गुनासो चाहिँ सर समक्ष गरेको सुन्दा हामीले नि सुनिराखेकै छौँ।
0: यस्तै चाहन्छु, धन्न धन्न आइएको छ भनौँ है,
1: धन्न धन्न, अब कोही नभए निलै भए त यसो उपस्थित हुने हो, नभए उहाँहरूले भनेको पनि सुन्ने, अरू नयाँहरूलाई पनि समय दिने हो।
0: ल, ठिक छ, धन्यवाद त्यसको लागि, सम्झिँदै गर्नु होला।
1: हस् सर, धन्यवाद।
0: आउनुहुन्थ्यो शालिग्राम पौडेल, हामीलाई लेफ्ट साइडदेखि फोन गर्नुभएको थियो, रेडियो अन्नपूर्णको एकदमै नियमित श्रोता हुनुहुन्छ उहाँ चाहिँ, अब सुझाव सल्लाह अपेक्षा उहाँसँग धेरै हुन्छ। 11:25 स्टुडियो घडीमा कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ। अहिलेको लागि अर्को एकजना साथी, नमस्ते।
2: नमस्कार, मेरो
0: हजुर, नमस्कार, सुमन गुरुङ, के छ हाल खबर?
2: भात फुलाउ फुलाउँदै गरेको अवस्था हो, अलिअलि मिठानाको मेरो आमासँग बोल्नु हुने 91 इयर्स ओल्ड
0: बोल्न खोज्दै हुनुहुन्छ? ल, हुन्छ, दिनुहोस् न
2: आशीर्वाद दिन्न, आशीर्वाद दिन्न,
0: ल, धन्यवाद धन्यवाद, एकदम खुसी, एकदम खुसी लाग्यो
2: है, मलाई
0: ल, ठिक छ ठिक छ, ल, एकदम खुसी लाग्यो है, अब कान पनि खासै सुन्नु हुँदो रहेछ, है, अब के गर्ने, यस्तै हो,
2: बोल्नु मन त लाग्छ नि बाबु, मैले काम मार्छु, नभए चाहिँ तिमीहरूले भन्यो भने केही नबुझ्ने
0: क्या,
2: छ बाबु,
0: हजुर, एकदम ठिक ठाक छ, ल, एकदम धेरै धेरै खुसी लाग्यो, धेरै धेरै धन्यवाद।
2: हुन्छ नि, तिम्रो परिवारहरू सबैले नै अब कति छ कस्तो छ सबैले नै राम्रो छ बाबु, यस्तो भयो भने राम्रो गरिकन झाँगा डाइन नभएर
0: हस्, एकदम एकदम
2: बाबु,
0: हस् हस्, धेरै धेरै धन्यवाद, हस् ल,
2: मेरो त आज भने त धेरै नै भयो, के अरे बोल्नु, मेरो बोल्नु त
0: लाग्छ लाग्छ, एकदम एकदम धेरै धेरै, यस्तो धेरै उमेरको मान्छेबाट लागिहाल्छ नि, हजुर हजुर, हजुर,
2: म त के हो भन्नु नसके पनि, सुत्यो भने उठ्यो भने बसिराख्यो भने ए भगवानहरू मान्छेहरूमा घाँयो भने त्यहाँको लिने ठाउँमा त सबै मेरो त कालचो त मेरो त उयो नि बाबु कहिले भइसक्यो,
0: ए हजुर हजुर, एकदम थाहा छ सबै मलाई,
2: कति माया लाग्छ मलाई त्यो लुनिदानातिर हिँडेको कालचोतिर हिँडेको,
0: हजुर हजुर,
2: त्यो कति माया लाग्छ, र के गर्ने माया लागेर जानु सक्दैन,
0: ल ल,
2: बाबु छोरेर आइहाल्यो,
0: ल सुमन
2: नगाए भने के हो त मेरो तोरन त तोरनलाई ए तोरन त मलाई गयो आमा भन्छ के चौवन गरेको आधा छ आधा छ
0: ए हजुर हजुर
2: बाबु तिमीहरू छ सबैले मेरो
0: हजुर हजुर ल सुमन ल तपाईँ कुराकानीको लागि ल एकदम रमाइलो कुराकानी रह्यो सुमन हेलो ल सुमनलाई दिनुहोस् त है अब उहाँसँग बोल्छु म त ल एकदम धेरै धेरै आशीर्वाद लिन पाइयो सुमन तपाईँलाई 91 वर्षको हुनुहुँदैछ है ल होइन ठिक छ एकदम खुसी लाग्यो आशीर्वाद लिन पाइयो मेन भनेको आशीर्वाद लिन पाइयो आफ्नै गाउँले आफ्नै ठाउँको होइन एकदम धेरै धेरै धेरै खुसी लाग्यो मलाई फेरि फेरि पनि यस्तै अवसर मिल्दै जाओस् सुमन एकदम ल हुन्छ सम्झिँदै गर्नु होला ओके उहाँ हुनुहुन्थ्यो सुमन गुरुङ हामीले राम बजारदेखि फोन गर्नुभएको थियो उहाँको आमा नाम त सोध्नै भुलेछु मैले है अब आमा नै भन्न चिनु होइन मेरो पनि एकदम आमा नै भने मैले 91 वर्षको हुनुहुँदैछ उहाँसँगको कुराकानी रह्यो कार्यक्रम पोखरा कलिनमा सुन्दै गर्नु होला अन्त्यसम्म सबैजनाले जो जसले फोन गर्नुभएको छ विजेता पनि भन्न सक्नुहुन्छ एकैछिन कमर्सियल ब्रेक राख्छु ब्रेक पछाडि म आउँछु है त सुन्दै गर्नु होला
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-10-31 97150-10-31 पोखरा न्यू रोड बीएनडी भवन सानीमा बैंक रहेको भवन
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
5: उपचार हुने समस्याहरू
6: हृदय घात
5: हाई ब्लड प्रेसर
6: हार्ट फेल
5: छातीको दुखाई तथा थकान
6: मुटुको भल्भमा समस्या
5: मुटुको बाथ रोग
6: हाई ट्राइग्लिसेराइडिटिजी
5: मुटुको धड्कनमा अनियमितता
6: हाई कोलेस्ट्रोल
5: पेसमेकर राखेको वा राख्नु पर्ने
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
5: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
8: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
6: हेलो पोखरा, बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डु विजिट अस एट बुद्धचोक 10 पोखरा।
10: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
7: तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

Cool. Hello, Pokhara calling.

कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ. कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ. एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौं. यति बेला हामीलाई गफाडी केटी हुनुहुन्छ, स्मृति भुन कल गरेको बिजीको बिजी भन्छ. ओके हिरो भाइजी के छ भन्नुभएको छ, के छ खबर भन्नुभएको छ. अन्नपूर्ण को जय होस् भन्नुभएको छ. थ्याङ्क यू सो मच स्मृति, सम्झिँदै गर्नु होला है त. हामीलाई धीर बहादुर गुरुङले लामाचौरको मध्यम पथबाट कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ. हेलो नमस्ते सबिन भाइ, सुन्दैछु है. जिन्दगी दुई दिनको घाम छाया हो, भोलि बोलको गीत बोलको सङ सुनाइदिनु होला है. सबैको जय होस् भन्नुभएको छ. हुन्छ, यो गीत म सम्भव भएसम्म भेटिएसम्म बजाउनेछु है त. ओके, धीरबहादुर गुरुङ हुनुहुन्थ्यो लामाचौरको मध्यम पथबाट, उहाँलाई पनि मैले थ्याङ्क यू सो मच भने है त. कार्यक्रम मार्फत सुन्दै हुनुहुन्छ पोखरा कलिन, पोखरा र आसपासको क्षेत्रमा लगायत हामीलाई विभिन्न प्रदेशहरूमा यो फ्रिक्वेन्सी मोडुलेसन यानि एफएम ब्यान्ड मार्फत पनि सुन्न सक्नुहुन्छ भने हाम्रो वेबसाइटहरू मार्फत पनि यति बेला अनलाइन विश्वभरि सुनिरहनु भएको छ. कार्यक्रम पोखरा कलिन 11:40 गएको छ स्टुडियो घडीमा. कुराकानीको लागि आउन सक्नुहुनेछ. स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला छ. यदि तपाईँले फोन गर्नुभयो भने मात्रै पनि गोला पर्थाको लागि तपाईँ योग्य हुनुहुन्छ र प्राप्त गर्न सक्नुहुनेछ नेपाल भूतपूर्व खेलाड़ी मञ्चको तर्फबाट आकर्षक गिफ्ट ट्याम्पर है त. अहिलेको लागि अर्को एकजना साथी आउनु भएको छ टेलिफोन लाइन मार्फत, उहाँलाई भित्र है. नमस्ते. कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर, के छ भरत हालखबर? अनि आज काम छैन क्या हाम्रो टेन्टतिरको यो डेकोरेसनको? ए, आज बस्ने मात्रै, पसल कुरेर बस्ने हो क्या है? ल ठिक छ, अब बिस्तारै बिस्तारै आइहाल्छ नि काम त होइन. फेरि भ्याइ नभ्याइ हुने दिन आइहाल्छ नि होइन. भ्याइ नभ्याइ यता जाने कि उता जाने कि कता कता जाने छोपा छोप भ्याइ नभ्याइ होइन त. ल भरत, एकदम खुसी लाग्यो सम्झिनु भयो. केही सुनाउनुहुन्छ र? ए ल ल ल, सुरु गर्नुहोस् त, भन्नुहोस् त. ल ल भन्नुहोस्. तल झर्दैन, तल घट्दैन. उमेर उमेर मिल्यो ल, धेरै धेरै बधाइदिनु नि त मलाई अनि. ल भरत, सुन्दै गर्नु होला है त अन्त्यसम्म. हस् नमस्ते, उहाँ हुनुहुन्थ्यो भरत थापा. हामीलाई नयाँ बजारको ओम डेकोरेसन सर्भिसबाट हामीले फोन गर्नुभएको थियो. एकदम नियमित सुन्नुहुन्छ, हाम्रो नियमित श्रोता हो भरत पनि. कार्यक्रम पोखरा कलिनको र रेडियो अन्नपूर्णको भरत थापालाई धेरै धेरै धन्यवाद. नयाँ बजारबाट सहभागिता रहेको थियो ओम डेकोरेसन सेन्टरबाट है त. नयाँ बजारमा छ उहाँहरूको डेकोरेसन सेन्टर. ओम डेकोरेसन सेन्टर भने खोज्दै जानुभयो भने तपाईँले भेटिहाल्नुहुन्छ. पोखरामै वान अफ द बेस्ट डेकोरेसन सेन्टर हो कि ओम डेकोरेसन सेन्टर भनेको. उहाँको डेकोरेसन मैले देखिरहेको छु कि कस्तो हुन्छ भन्ने कुरा, गजब बनाउनुहुन्छ कि होइन. डेकोरेसनले नै हुने सबैभन्दा राम्रो हुने त भव्य हुने सभ्य हुने भनेको डेकोरेसन मिल्यो भने वाओ भन्ने खालको हुन्छ नि. त्यही भएर डेकोरेसन गर्नको लागि होइन, सजी सजाउ गर्नको लागि तपाईँ सम्झिनुहुन्छ भने होम डेकोरेसनलाई नै सम्झिनु होला है त. 11:43 कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ. एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौं. कार्यक्रम सुनिरहँदाखेरि तपाईँलाई फोन गर्नै मन लागेको छ भने फोन गर्न सक्नुहुनेछ. स्टुडियोको टेलिफोन नम्बर 061-543-0040. एउटा दुःखद खबर मैले भेटाइहाले, अब यो थोरै सुनाउँछु है त. प्युठानको खोलामा आज पाँचजनाको शव फेला परेको छ. स्वर्गद्वारी नगरपालिका 9 जुडापा स्थित माडी खोलाको किनारमा पाँचजनाको शव फेला परेको हो. प्रहरीका अनुसार ती शव रोल्पाको थाबाङ गाउँपालिका 5 बोट बारा क्षेत्रमा गएर ती पहिरोले घर तथा गोठ पुनिदा बेपत्ता भएकाहरूको हुन सक्ने भनेर अनुमान पनि गरिएको छ. गैराती रोल्पामा भीषण पहिरो गयो, त्यहाँ 9 बेपत्ता भएका थिए. तिनीहरूको शव हो कि भनेर पनि भनिएको छ. अब यो के हो भन्ने कुरा चाहिँ विस्तारै थाहा होला.
अत्यावश्यक औषधि र खोप अभाव भएको छ, स्वास्थ्य मन्त्रालय एकदम उदासीन भएको छ, यो स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि यो खालको गतिविधि हुनु भनेको एकदमै दुःखद हो होइन। ल यसै चाँडोभन्दा चाँडो समाधान होस् मेरो कामना यही नै रह्यो। अर्को लागि जन साथी हुनुहुन्छ टेलिफोन लाइन मार्फत। नमस्ते। नमस्ते शिव दाई। एकदम ठिकठाक छ, के छ खबर? व्यापार व्यवसाय कस्तो चलिरहेछ? है ओहो ल ठिक छ। अनि बाजा बाटनतिर के हुँदैछ? पानी परिरहेछ के छ? है ल एकदम खुसी लाग्यो सम्झिनु भयो, धेरै धेरै धन्यवाद। बाजा बटनतिर ल के खुवाउनुहुन्छ पहिला भन्नु न, आइसके त खानु पर्यो नि। ए ल ठिक छ, म आएपछि त केही न केही चिया चाहिँ खानु पाइहालिन्छ होइन। ल ठिक छ शिव, एकदम खुसी लाग्यो सम्झिनुहुन्छ, फेरि सम्झिँदै गर्नु होला है त। हस् हस् शिव परिवार हुन्थ्यो, हामीलाई बाजा पाटनदेखि फोन गर्नुभएको थियो, रमाइलो कुराकानी, छोटो मिठो तर रमाइलो कुराकानी भयो कि। आउनुहोस् आउनुहुन्न तपाईँ भन्नुभएको थियो होइन, आम्ला कुनै दिन होइन, मैले ठ्याक्कै नाम भुलेँ कि फेरि उहाँको टेलरिङ के हो भन्दै खोज्दै जान्थेँ नि। ल भोलि फोन गर्नुहोस् त, एकचोटि नाम भन्नुहोस् अनि म टिपेर राख्छु र ठ्याक्कै खोज्दै आइहाल्छु नि। शिव परिवार हुनुहुन्थ्यो हामीलाई यति बेला क्रममा, बाजा पाटनदेखि फोन गर्नुभएको थियो, रमाइलो कुराकानी हो यो, श्रोताहरूको माया होइन, श्रोताहरूको यो मोह, श्रोताहरूको यो सहभागिताले गर्दा नि आज रेडियो अन्नपूर्ण छ, कार्यक्रम पोखरा कलिन्छ। त्यसमा हाम्रा केही स्पोन्सरदाताहरू, हाम्रा सहयोगी संस्थाहरू पनि हुनुहुन्छ, जस्तो नेपाल भूतपूर्व खेलाड़ी मञ्चले जुन हिसाबले रेडियो अन्नपूर्णसँग सहकार्य गरेर होइन आज हामी यो अवस्थामा छौं, हामी धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौ नेपाल भूतपूर्व खेलाड़ी मञ्चलाई र नेपाली भूतपूर्व खेलाड़ी मञ्चका सम्पूर्ण कार्य समिति लगायत पूर्व अध्यक्षहरू होइन लगायत सबैजनालाई हामी धन्यवाद व्यक्त गर्न चाहन्छौ। आगामी भदौको छ गते शनिबारको दिन पोखरा 11 फुलबारी सिद्धेश्वर मन्दिर नजिकैबाट दौड़ शुरू हुँदैछ विभिन्न क्याटेगोरीमा, र साथसाथमा स्पेशल दौड़ भनेको भारतीय भूपू, भारतीय भन्न आयो फेरि, हिजो भारतीय भूपूहरूको आन्दोलन थियो त्यही याद आयो कि होइन, सबै भूपू सैनिकहरूको दौड़ हो यसमा, यो भन्ने हुँदैन, भूपू सैनिकहरूको दौड़ हुँदैछ, जो जस्तै सुन्दै हुनुहुन्छ पक्कै पनि तपाईँलाई दर्ता गर्नुपर्छ भन्ने कुरा थाहा छ होला होइन। ओके कुराकानीको क्रममै छु म, एकजनाले पाउनुहुन्छ आकर्षक गिफ्ट ह्याम्पर, पक्कै पनि फोन गर्नुहोस् 0165-43-0040 मार्फत। अहिलेको लागि झुटो होइन यो माया साँचो हो, यो गीत सुनौ एकैछिन तपाईँको लागि है त।

ल यो चलचित्रको गीत सँगसँगै यहाँलाई फेरि पनि स्वागत छ। चलचित्र थियो अर्जुनबाट यहाँको लागि मैले राखे कार्यक्रम पोखरा कलिनमा। कार्यक्रमको अन्तिम अन्तिममा छौं। एउटा गीत हाम्रो धीरबहादुरले रोज्नु भएको थियो, जिन्दगी दुई दिनको घाम छाया हो भन्ने। यो गीत म यहाँ खोज्दैछु, यही गीत छोड्दै आज कार्यक्रमबाट भने अब टेलिफोन सहभागिता लिने अवस्था छैन किनकि समयको पाबन्दी हुन्छ होइन त। ल ठिक छ, मैले यहाँ गीत खोज्दैछु, भेटियो भने हामी सुनिहाल्छौँ। ठिक छ, यो गीत यही नै होला, जिन्दगी दुई दिनको घाम छाया हो भन्ने। ठिक छ, सालेजो भाका के रहेछ कि रहेछ, ठिक छ, जे भए पनि सुनौ। हाम्रो धीरबहादुरले लामासुरको मध्यम पथबाट रोज्नु भएको थियो। हुन्छ, यहाँ सबैजनालाई थ्याङ्क यू सो मच। आज फोन गर्नुभयो शान्ता शर्मा हुनुहुन्थ्यो, शालिग्राम पौडेल, सुमन गुरूङ, साथसाथै उहाँको 91 वर्षीय आमा पनि हुनुहुन्थ्यो राम बजारदेखि नै, भरत थापा नयाँ बजार ओम डेकोरेसन सेन्टरबाट हुनुहुन्थ्यो, त्यस्तै शिव परियार बाजा बर्तनबाट। सबैजनालाई थ्याङ्क यू सो मच। र विजेता भन्नुभएको छ, यहाँ तयार भइसकेको छ, प्रदीप भाइले सघाउँदै हुनुहुन्छ र विजेता भन्नुभएको छ। ओके ओके ओके ओके, शिव परियार विजेता भन्नुभयो, हामीलाई बाजापाटनदेखि फोन गर्नुभएको थियो, बधाई छ शिव तपाईँलाई। तपाईँ आफ्नो प्राइज लिनको लागि रेडियो अन्नपूर्णको कार्यालय पोखरा 4 गैराबाटनमा बिहान 10 बजेबाट 4 बजेसम्म आउनुहोला है त। भन्दै आजको लागि कार्यक्रमबाट यहाँहरू सबै सबैलाई थ्याङ्क यू सो मच, सम्झिनुभयो, टेलिफोन गर्नुभयो होइन, अथवा सुनेर साथ दिनुभयो, कता कता हुनुहुन्थ्यो, सबैजना आफ्नै आफ्नै धुनमा भए पनि सुनेर र सहभागिता जनाएर साथ दिनुभयो कार्यक्रममा। फेरि तपाईँ हाम्रो भेट भोलिका श्रृंखलामा हुने नै छ। स्पेशल थ्याङ्क यू सो मच नेपाल भूतपूर्व खेलाड़ी मंचलाई, नेपाल भूतपूर्व खेलाड़ी मंचको आयोजनामा आगामी भदौ 6 गते पोखराको फूलबारी सिद्धेश्वर मन्दिर नजिकैबाट दौड़ शुरू हुँदैछ, 5 किलोमिटर र 3 किलोमिटर। स्पेशल्ली भूपू सैनिक र वडा नम्बर 11 का महिला आमा दिदी बहिनीहरू, टोल समूहका महिला दिदी बहिनीहरूको 3 किलोमिटर र भूपू सैनिकहरू सबै पर्नुभयो भूपूहरू, यो उहाँहरूको दौड़ शुरू हुँदैछ। दर्ता गराउनको लागि तपाईँ नेपाल भूतपूर्व खेलाड़ी मंचको अफिस पोखरा 4 गैराबाटन उद्योग वाणिज्य संघको तेस्रो तलामा छ, त्यहाँबाट पनि आएर अथवा www.pokharamarathon.org गएर पनि दर्ता गराउन सक्नुहुनेछ। भन्दै आजको लागि कार्यक्रमबाट स्पेशल थ्याङ्क यू सो मच नेपाल भूतपूर्व खेलाड़ी मंचलाई, सबैजनालाई धन्यवाद व्यक्त गर्छु। अन्तिममा यो गीत यहाँहरूको लागि छोड्दै सबिनहरूको श्रृंखलासम्मको लागि छुटिन्छु। यहाँहरूको दिन शुभ रहोस्, जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: कति छ्याब डिजाइन बे मारेगा खिनानी खनी तोला
1: खनै बिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलाडी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर किने झोकोलाई नि छ्याबा छ्याबा मारे डिजाइन गहना सैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जग्गा मात्र आनी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
0: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98-560-031-97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
0: फोन

0: 06145100 06145100 02
1: मोबाइल नंबर 9856084666
2: The Girls College for Empowering the Future.
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज अनामनगर. सम्पर्क 57062612 र 98229793.
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो. तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्. हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ. पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत. विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क. किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ. फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र.
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी. पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल. फोन 98560131, 97150031. पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन.
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका.
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
5: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस, बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना. यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ. नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ. भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ. सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था. थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ. फोन 061433385, 98560383.

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती गिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: फिरता फिरता 20% सम कैश फिरता पहले पानी चाहा पानी
1: कैश फिरता लिनु भए त
2: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 5538 34।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-826-537-526।

0: फिरता फिरता 20% सम कैश फिरता पहले पानी चाह पानी
1: कैश फिरता लिनु भए त
2: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: फिस्टेल आइबियर केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबियर केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
4: साँच्चै हो र
2: ए बाप किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: फिस्टेल आइबियर केन्द्रमा जाऊ अब बाँझोपन

0: थाकेर सेवामा लागिसक्नु भएको छ क्या।
1: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौं। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190

0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
2: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
1: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गराउँ स्वास्थ्य जोगाउ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-95-728 मोबाइल 98-560-027-29
3: हरेक

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
4: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू भिजिट अस एट बुद्ध चोक 10 पोखरा।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
6: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। पोखरा इंजीनियरिंग कॉलेज स्टैंड्स इज वन ऑफ नेपाल्स लीडिंग इंजीनियरिंग इंस्टीट्यूशंस। अनाउंसेस एडमिशन ओपन फॉर द एकेडमिक सेशन 2026 for its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering, or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education. What? Eligibility 10 plus 2 science, diploma in engineering, or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true.

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
5: एनसेल प्याक किन्नु भयो त?
6: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
5: एनसेल प्याक किन्नु भयो त?
6: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना किनानी खनि तोला
2: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र पुलादी तोला
1: ए नई साबा मारे दुकान पो मोना नई पेशलाई नी चार चूरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनाई तो होनी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाबा पोपिन ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
1: जगह मात्र आंगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्ने यामो
1: तोय मिल ती बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: मम्मी गर्मी भयो के चिसो पिउन
1: पिउनलाई चिसो उठाउ हर्ले
2: हर्ले गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स
2: चिसो हर्ले
3: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
4: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
4: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
5: हेर लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
4: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
3: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
7: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
8: होम केयर सेवा होम केयर सेवा
7: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
8: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
8: सुत्केरी नवजात शिशुको हेरचाह
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
7: डाक्टर ल्याब सेवा
8: औषधि डेलिभरी सेवा
7: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2-77
9: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ
7: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
8: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
7: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौ
8: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
7: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
10: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी
7: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
8: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
7: वेबसाइट www.pokhramarathon.org
8: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हले
3: गर्मीमा नयाँ ट्रिक
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
3: चिसो हले
4: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिज,
5: मुटुको धड़कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

0: फिरता फिरता 20% समस्या फिरता
1: पहले पानी चाहा पानी
2: एनसेल प्याक किन्नु भयो त
3: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्
2: एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
5: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट
6: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या
4: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525 93.4
7: You can have

हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81331 97614 11905। मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा। फोन 061-588-115 98251-98190।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो वर्षौं पछि।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदय घात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

0: CFR Digital, entertaining the...
1: फिरता फिरता विस्पर्शन समक्या फिरता
2: सैरे पनी चाहा पनी
3: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं
5: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
6: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
5: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
7: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
5: वेबसाइट www.pokharamarathon.org
6: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको
5: स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको

0: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: गोयल मेटल इन्डस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्ट MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ।

0: अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवन शैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
1: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाइ तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारी को लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-263-553-834।
7: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
8: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
7: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
8: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
6: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
7: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
8: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
7: वेबसाइट www.pokhramarathon.org।
8: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ। छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901062

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

मैले धेरै पढे आमाका वेदनाका कथाहरू, तर कहिले पढिन बाका अनुहारमा सल्ब लागेका दुःखका वक्र रेखाहरू। धेरै पटक कविहरूले आमाकै तारिफमा कविता कोरे, आमाकै गीत संगीत भरे। आमालाई धरती भन्नेहरूले बालाई कहिले आकाश भनेनन्। रत बा सधैँ ओझेल परे, बा सधैँ सधैँ ओझेल परे।

यतिखेर यतिखेर लम्पसार त नीरस जिन्दगी बाके अघिल्तिर थिचिएर त्रासले सधैँ घुरिरहन्छ कुम्भकर्णको निन्द्रामा बाको अन्योल जिन्दगी तर बा कर्कलाको पातमा टलपल पानी झैं आँसु चिल्पिलाएका आँखामा निन्द्रा हराएपछि खुशीहरूको सिला खोज्दैछन् परेलीका डिलहरूमा।

बोल्दा बोल्दै भासिन्छ बाको स्वर, बोली बन्द हुन्छ एकाएक। थाहा पाउँछु म गला अवरुद्ध भएको, र पनि दबाएर सबै पीडा मुस्कुराएको अभिनय गर्छन्। म चिन्छु त्यो मुस्कान, त्यो नक्कली मुस्कान, जो बाको होइन, अह हुँदै होइन।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251, 9190।

0: र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokhramarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: 100, 200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-4117777 मोबाइल 98-569-2 77

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061 50 50 78 50 51 33 र 576 458।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकॉम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
1: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 98229993

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
4: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाइ तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-262-55-8-34।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक,
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। रोल्पाको पहिरोमा ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 जना बेपत्ता। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा 5 महिनापछि स्वदेश फिर्ता। आफू विरूद्ध भइरहेका षड्यन्त्र र कानूनी उल्झनहरूबाट विचलित नहुने उल्लेख। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेकोमा चौतर्फी विरोध। पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न महासंघको माग। कांग्रेसले भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन गर्ने। स्टार्टअप तथा साना तथा मझौला उद्यममा संलग्न महिला उद्यमीहरूको सहभागिता रहने। ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर। अमेरिकाले बालबालिकाको खोप नीतिमा गरेको परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति। र फेरि सर्यो 10 राष्ट्रिय खेलकुदको मिति, अब मक्सिर 16 देखि 29 गतेसम्म हुने। जावी नेदरल्याण्डसको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त। रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर 5 कोटल 12 गैराति गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। यस्तै अरू 5 जना बेपत्ता रहेका छन्। सशस्त्र प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा स्थानीय बासिन्दा 18 वर्षीय शान्तिपुन मगर, 65 वर्षीय कमल बहादुर पुन मगर, 40 वर्षीय जुनकुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 71 वर्षीय मनरखी पुन मगर छन्। ज्यान गुमाउने मध्ये एक महिला र 2 पुरूषको शव प्युठानको स्वर्गदारी नगरपालिका तथा मान्डवी गाउँपालिकामा रहेको माडी खोलाको किनारमा फेला परेको हो। विपत्ता हुनेहरूमा स्थानीय बासिन्दा 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणिपुन मगर र 67 वर्षीय हस्तकला पुन मगर रहनु भएको छ। पहिरोमा परेर घाइते भएका 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घर्ती मगरलाई स्वास्थ्य चौकी थबाङबाट थप उपचारको लागि बुटपलतर्फ पठाइएको छ। विपत्ता भएकाहरूको खोजीको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्मा रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा 5 महिनापछि स्वदेश फर्कनु भएको छ। आज दिउँसो आइपुग्नु भएका देउबालाई त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमेन्द्र निधि, कृष्ण प्रसाद सिटौला लगायतले स्वागत गर्नुभएको छ। बाग्लो संख्यामा विमानस्थल पुग्नुभएका नेता कार्यकर्ताले बाजा गाजासहित स्वागत गर्नुभएको हो। देउबा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै आज नेपाल आउनु भएको हो। बुढा नीलकण्ठमा रहेको घर नवयुवा आन्दोलनका क्रममा आगजनी परेपछि देउबा परिवार घर भाडामा लिएर महाराजगंजमा बस्दैआएको थियो। यसैबीच नेपाली कंग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले आफ्नो 50 वर्ष लामो राजनैतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दावी गर्नुभएको छ। 5 महिनापछि स्वदेश फर्कनुभएका देउबाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो निवास चुनदेवी पुगेपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै त्यस्तो बताउनु भएको हो। देउबाले आफू विरूद्ध भइरहेको षड्यन्त्र र कानूनी उल्झनहरूबाट आफू विचलित नहुने बताउनु भयो। आफू विरूद्ध भएका विभिन्न उजुरी र छानबिनको प्रसंग उल्लेख गर्दै देउबाले अदालत जान आफू नडराउने बताउनु भयो। अदालतसम्म गएको छ, 10 पटकसम्म आउनु भन्छ, 10 पटक आयो केही छैन भन्छ, 11 पटक आयो, 20 पटक आयो केही छैन, किनभने अहिलेसम्म 50 वर्ष काम गरेका छ, 1 रूपियाँ कतैबाट तलमाथि भनेका कुरा छैन। मन्तव्यका क्रममा देउबाले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रसंग निकाल्नुभयो। राजा ज्ञानेन्द्रले त सकिनन्, अरूलाई सक्लान् यहाँ। उहाँले लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्टाउन नसक्ने दावी गर्नुभयो। मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधान सभाले ल्याएको बताउनुभयो। गणतन्त्रको रक्षाको लागि जनता नै सचेत रहेको उल्लेख गर्दै देउबाले भन्नुभयो, मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन, यो देशको सबैभन्दा ठूलो कुरा हो। यो देशको जनता, नेपालको मालिक हो। यो मालिकले जे भन्छ त्यही हुन्छ। देउबाले यो देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफू विरूद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताउनुभयो। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा सर्वत्र विरोध भएको छ। श्रेष्ठलाई हिजो बेलुकी ललितपुरको कुसन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिषद काठमाडौँको हिरासतमा राखिएको थियो। प्रहरीका अनुसार जनआस्था .com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीको आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउपुर्जी लिएर उहाँलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो। श्रेष्ठमाथि वैदिक गोपनीयता हनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था .com ललितपुर झम्सीखेलमा रहेको कार्यालयमा छापामारी, कार्यालयबाट कम्प्युटर लगायतका केही कागजात नियन्त्रणमा लिएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारका संघ संस्थाहरूले तत्काल रिहाईको माग गरेका छन्। श्रेष्ठ पक्राउ परेको खबर पाए लगतै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे लगायत पत्रकार तथा संचारकर्मीहरू काठमाडौँ प्रहरी परिसर पुग्नु भएको थियो। पत्रकारहरूले नाराबाजी गर्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्नुभएको थियो। नेपाल पत्रकार महासंघले बिहान काठमाडौँ प्रहरी परिसर अगाडि धरना पनि दिएको थियो। महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षाको लागि पत्रकार, प्रेस स्वतन्त्रताका पक्षधर तथा नागरिक समाजलाई धरनामा सहभागी हुन आह्वान गरेको थियो। महासंघले पक्राउको कारण सार्वजनिक गर्न, कानूनी प्रक्रिया पारदर्शी बनाउन र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न माग पनि गरेको थियो। यसैबीच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाचार लेखेकै आधारमा पत्रकारलाई राज्य संयन्त्रबाट नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकार पक्राउ गर्नु गैर कानूनी तथा प्रेस स्वतन्त्रता विरोधी भएको भनी बताउनु भएको छ। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रेसलाई निर्वाध काम गर्न दिन र श्रेष्ठलाई रिहा गर्न माग गरेको छ। नेपाली कांग्रेसले भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन गर्ने भएको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले पार्टी केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताउनुभएको छ। सम्मेलनमा स्टार्टअप तथा साना तथा मझौला उद्यममा संलग्न महिला उद्यमीहरूको सहभागिता रहने उहाँले बताउनु भएको छ। महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याएर अनुभव आदान प्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागि प्रतिष्ठानले जनाएको छ। बीपी स्मृति दिवसका अवसरमा गत साउन 6 गते आयोजना गरिएको ग्रीन रन प्रतियोगिता अन्तर्गत महिला दौड़ भदौ 6 गते पुनः सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ। प्राविधिक कारणले उक्त दिन महिला दौड़को विजेता घोषणा गर्न नसकिएकाले पुनः दौड़ आयोजना गर्न लागि यसमा यसअघि दर्ता भएका सहभागीका अतिरिक्त नयाँ इच्छुक महिलालाई समेत सहभागी गराइनेछ। बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा समुदाय पहुँच उपसमिति गठन गरेको छ। उक्त उपसमितिको सहजीकरण कांग्रेस केन्द्रीय सदस्य डाक्टर अमिता प्रधानले गर्ने निर्णय गरेको छ। प्रतिष्ठानको अर्को बैठक भदौ 1 साता बस्ने मुख्य सचिव दुलालले बताउनु भएको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र बाबुराम भट्टराई सहितसँग सर्वोच्च अदालतले लिखित जवाब माग गर्ने आदेश दिएको छ। 7 वर्ष पहिले 2076 सालमा वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमा बिहिबार प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीश द्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले विपक्षीहरूसँग लिखित जवाब माग गर्ने आदेश दिएको छ। रिट निवेदक वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेका अनुसार पूर्व प्रधानमन्त्री द्वय नेपाल र भट्टराईलाई किन प्रतिवादी नबनाइएको भनेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अदालतले यसअघि नै कारण माग गरेको थियो। तर बिहिबार भट्टराई नेपाल विशेष अदालत र महान्यायाधिवक्ता कार्यालयलाई पनि किन प्रतिवादी बनाउनु नपर्ने भनेर लिखित जवाफ माग गर्ने आदेश भएको नेपालले बताउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2076 माघ 22 गते 175 जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरे पनि दुई प्रधानमन्त्री र तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई प्रतिवादी नबनाइएपछि माघ 29 गते नेपालले रिट दायर गर्नुभएको थियो। तर रिट दायर गरेको 7 वर्ष हुँदा पनि छिनोफानो भएको छैन। अख्तियारले छानी छानी कसैलाई उन्मुक्ति दिनु गैर कानूनी रहेको निवेदकको दावी छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन तत्कालीन प्रधानमन्त्रीले नीतिगत निर्णय गरेको दावी गरिएको छ। दुवै पूर्व प्रधानमन्त्री र पूर्व मुख्य सचिवलाई पनि प्रतिवादी बनाउन अख्तियारले आदेश दिन सर्वोच्चमा माग गरिएको छ। राइड सेयरिङको न्यूनतम आधार भाडा, बेस फेयर र चालक सुरक्षा सहितका मागलाई लिएर सरकार, राइडर र कम्पनी बीच चल्दै आएको विवाद तत्कालको लागि मत्थर भए पनि राइडर र कम्पनी बीचको मूल्य मतभेद कायमै रहेको छ। केही दिनदेखि इन्ड्राइभ कार्यालय र माइतीघरमा धरना तथा प्रदर्शन गर्दै आएका राइडरहरूले आन्दोलन स्थगित गरेका छन्। पूर्वाधार विकास मन्त्रालयमा भएको त्रिपक्षीय छलफलपछि इन्ड्राइभले माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएको थियो। यद्यपि प्रति किलोमिटर न्यूनतम भाडा कति कायम गर्ने भन्नेमा ठोस सहमति भइसकेको छैन र नेपालमा 3 लाख भन्दा बढ़ी राइडर र करिब 19 राइड सेयरिङ हेलिङ प्लेटफर्म सञ्चालनमा रहे पनि यस क्षेत्रलाई नियमन गर्ने स्पष्ट कानूनी व्यवस्था नहुँदा भाडादर, चालकको आमदानी र यात्रुको हितबीच सन्तुलन कायम गर्ने चुनौती बढ़ेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाले निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेशमा स्वागत प्रस्ताव राख्नु भएको छ। सभापति थापाले आइतबारदेखि जारी केन्द्रीय समितिको आजको बैठकको शुरूआतमा देउवाको स्वागत प्रस्ताव राख्नु भएको छ। 5 महिनापछि देउबा आज स्वदेश फर्काउनु भएको छ। निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभ कामनासहित स्वदेशमा स्वागत गर्दछु थापाले बैठकको शुरूआतमै भन्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्रांगारिक मल सम्बन्धी छलफलमा कृषि मन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग गर्नुभएको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको बिहिबार बसेको बैठकमा उहाँले संसदीय समितिप्रति मन्त्री र सचिव जिम्मेवार हुनुपर्ने बताउनुभएको छ। उहाँले सम्बन्धित मन्त्रालयको उपस्थिति बिना गरिने बहसले नीतिगत निष्कर्ष निकाल्न नसक्ने बताउनुभयो। उहाँले आगामी बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई उपस्थित गराउनु पर्ने भन्दै सभापतिको ध्यान आकर्षण गराउनुभयो। समितिमा सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवको उपस्थितिलाई प्राथमिकता नदिएमा समितिको प्रभावकारितामाथि नै प्रश्न उठ्ने उहाँको भनाइ छ। कृषि क्षेत्रसँग प्रत्यक्ष जोड़िएको मल सम्बन्धी विषयमा मन्त्रालयका जिम्मेवार अधिकारीलाई शुरूदेखि नै छलफलमा सहभागी नगराउँदा पुरानो र नयाँ अभ्यासबीच कुनै फरक नहुने उहाँले बताउनुभएको छ। खनालले आगामी बैठकमा मन्त्री र सचिवलाई बोलाउनुपर्ने माग दोहोर्याउँदै समितिको बैठकलाई औपचारिकतामा मात्रै सीमित नगर्न समिति सभापतिसँग आग्रह गर्नुभयो। समितिलाई प्रभावकारी र बलियो बनाउने हो भने सम्बन्धित मन्त्री तथा सचिवको नियमित र व्यापक उपस्थित आवश्यक रहेको उहाँको भनाइ छ। खनालले नेपाललाई कृषि प्रधान देश भनिए पनि किसानले मल नपाएको गुनासो निरन्तर गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा मलको उपलब्धता, जैविक तथा प्रांगारिक मलको प्रवर्धन र रासायनिक मलमाथिको निर्भरता घटाउने विषयमा गम्भीर बहस आवश्यक रहेको उहाँको भनाइ छ। बैठकमा समिति सभापति अशोक कुमार चौधरीले छलफलमा कृषि मन्त्री र सचिवलाई नबोलाएको जानकारी गराउनुभयो। उहाँले आगामी दिनमा बोलाउने प्रतिबद्धता पनि गर्नुभएको छ। सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। बिहिबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यस्तो जानकारी दिनुभएको छ। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभएको थियो। उहाँले उक्त निर्णय खारेज गरी पुनः हप्ताको एक दिन मात्र विदा दिने व्यवस्थामा फर्किन सरकारसँग माग गर्नुभयो। जवाफमा मन्त्री गौतमले तत्कालीन समयमा इन्धन आपूर्तिमा देखिएको असहजताको कारण इन्धन खपत घटाउन र सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन 2082 चैत्र 23 गतेदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याइएको स्मरण गराउनुभयो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवाग्राहीलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव पारेको छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको सरकारको दावी छ। सांसदहरूले उठाएको चासोप्रति सरकारको ध्यानकर्षण भएको उल्लेख गर्दै मन्त्री गौतमले भन्नुभयो, विद्यार्थीहरूको चौतर्फी विकासको लागि सामाजिक घुलमिल र खेलकुद पनि उत्तिकै आवश्यक छ। हाललाई यो व्यवस्था परिवर्तन गर्ने सम्बन्धमा कुनै गृह कार्य भएको छैन, यद्यपि प्राप्त सुझावहरूलाई सरकारले अध्ययनको विषय बनाउनेछ। पूरक प्रश्नको क्रममा सांसद विश्वकर्माले दुई दिने विदाको कारण पाठ्यक्रम नसकिने जोखिम, विद्यार्थीमा बढ़न सक्ने असुरक्षा र सरकारी सेवामा आउने सुस्थताप्रति सरकारको ध्यानकर्षण गराउनु भएको थियो। यसको उत्तर दिँदै मन्त्री गौतमले शिक्षालाई विद्यालयको घेराबन्द बाहिर समाज र सृजनशीलतासँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाण पत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA, BITM र BMTM, वार्षिक कार्यक्रम BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822, 572-287।
6: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।

0: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी
5: सुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइड,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, पोखरातिन नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा एघार र बाह्रका विद्यार्थीलाई लक्षित गरी नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। सामाजिक सञ्जालले मानव जीवनमा पारेको प्रभाव विषयमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट प्रतिभा तथा सृजनशीलता प्रस्तुत गरेका थिए। बुधबार भएको प्रतियोगितामा कक्षा एघारका निशान तिलिजा प्रथम भएका छन्। त्यस्तै कक्षा बाह्रकी कञ्चन पूर्जा पुन द्वितीय तथा कक्षा एघारकी अनिला गौचन र खुशी कुमारी सराफ तृतीय हुन सफल भएको विद्यालयका प्रिन्सिपल सैन्द्र राज श्रेष्ठले बताउनु भएको छ। प्रतियोगिताबारे जानकारी दिँदै प्रिन्सिपल श्रेष्ठले विद्यार्थीको सृजनात्मक क्षमता र लेखनशील विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। विद्यालयका प्रशासक चित्र गुरूङले सामाजिक सञ्जाल आधुनिक जीवनको महत्वपूर्ण माध्यम बने भने यसको प्रयोगमा सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो। सामाजिक सञ्जालको सही प्रयोगले ज्ञान सूचना तथा अवसरको पहुँच विस्तार गर्न सहयोग गर्ने भए पनि यसको अत्याधिक तथा गलत प्रयोगले विद्यार्थीको अध्ययन समय व्यवस्थापन र सामाजिक व्यवहारमा नकारात्मक असर पार्न सक्ने उहाँको भनाइ थियो। कार्यक्रममा विद्यालयका ईसीए निर्देशक तेजबहादुर गुरूङ, प्लस टू एकाडेमिक संयोजक गोविन्द सुवेदी, लेखा संयोजक नवराज शर्मा, प्लस टू तर्फका विभागीय प्रमुखहरू, सोशल सर्भिस क्लबका अध्यक्ष जेनिफा गुरूङ, म्युजिक आर्ट एण्ड लिटरेचर क्लबका अध्यक्ष साजन तामाङ, गेम एण्ड स्पोर्ट्स क्लबका अध्यक्ष पंकज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। गण्डकी प्रदेशकै पहिलो निजी तहबाट संचालित विद्यालयको रूपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले विगत 17 वर्षदेखि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, माउन्टेनियरिङ र कम्प्युटर साइन्सको विषयमा कक्षा बाह्रसम्मको पढ़ाई गराउँदै आएको छ। लगातार तीन कारोबार दिन घटेर दुई दिन स्थिर रहेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 8.81 अंकले बढ़ेर 2651.21 बिन्दुमा पुगेको छ। आज लगानी, म्युचुअल फण्ड र व्यापार बाहेक सबैसम्मको उपसूचक सामान्य बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.53 अरब कारोबार भएकोमा आज 347 कम्पनीको 1.2 करोड़ किता शेयर 3.72 अरब रूपियाँमा किनबेच भएको छ। नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1 देखि अगस्त 12 सम्म देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ। यो यस अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनुअघि अर्थात प्री मनसूनमा पहाड़ी भूभागमा राम्रो वर्षा भएकाले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टर भन्दा धेरै भूभागमा रोपाई सम्पन्न भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% बढ़ी हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो देखिएको छ। तर मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन डब्ल्यूयूएमओले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टूबरसम्म एलनिनो मौसम प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औषधभन्दा बढ़ने र सुक्खापन वा कम वर्षा हुने सम्भावना रहन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा फ्रीडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोड़िएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजीले सञ्चालन गर्ने ट्रुथ एपीआई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक भएको दावी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बालबालिकाको खोप कार्यक्रममा गर्न लागेको व्यापक परिवर्तनप्रति विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओलाई आपत्ति जनाएको छ। डब्ल्यूएचओका अनुसार प्रस्तावित परिवर्तन दशकौंदेखिको वैज्ञानिक प्रमाणसँग मेल खाँदैन। राष्ट्रपति ट्रम्पले विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमको

र अवलोकन गर्न आदेश दिनुभएको छ। उहाँले दादुदा, मम्स र रूबेला अर्थात एमएमआर विरूद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै मात्रामा दिनुपर्ने माग समेत दोहोर्याउनु भएको छ। अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले एमएमआर खोप र अटिजम बीच सम्बन्ध रहेको दावी गर्दै आउनु भएको भए पनि वैज्ञानिक अनुसन्धानले खोप र अटिजम बीच कुनै सम्बन्ध नरहेको पुष्टि गरेको छ। कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति पाँचौं पटक तोकिएको हो। युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 125औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मक्सिर 16 देखि 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 देखि कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मक्सिर 2 देखि 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सही रहेको छ। पछिल्लो पटक राखेपको 123औं बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो। बार्सिलोनाका पूर्व प्रशिक्षक जावी हर्नान्डेज 4 वर्षको सम्झौतामा नेदरल्याण्डसको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ। बार्सिलोना र स्पेनका लागि खेलेका 46 वर्षीय जावी सन् 1978 अस्ट्रेलियाली प्रशिक्षक अन्स्ट ह्याफलले पद छोडे यता नेदरल्याण्डसको जिम्मेवारी सम्हाल्ने पहिलो गैर डच प्रशिक्षक बन्नुभएको छ। फिफा विश्वकप 2026 अन्तिम 32 मोरक्कोसँग पराजित भएको रोनाल्ड कोमयानले नेदरल्याण्डसको प्रशिक्षक पदबाट त्यति बेला नै राजीनामा दिनुभएको थियो। जावी हर्नान्डेजले नेदरल्याण्डसको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न पाउनु आफ्नो लागि ठूलो सम्मान भएको बताउनु भएको छ। जावीले नेदरल्याण्डसको प्रशिक्षकका रूपमा आफ्नो कार्यकाल नेशन्स लीग अन्तर्गत आउँदो सेप्टेम्बर 24 जर्मनीसँगको खेलबाट शुरू गर्नुहुनेछ। जावीले स्पेनबाट 3 अन्तर्राष्ट्रिय उपाधि जित्नुभएको छ। उहाँ सन् 2010 विश्वकप फाइनलमा नेदरल्याण्डसलाई हराउने स्पेनी टोलीको सदस्य पनि हुनुहुन्थ्यो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। रोल्पाको पहिरोमा ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 जना बेपत्ता। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फिर्ता। आफू विरूद्ध भइरहेका षड्यन्त्र र कानूनी उल्झनबाट विचलित नहुने उल्लेख। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेकोमा चौतर्फी विरोध। पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न पत्रकार महासंघको माग। कांग्रेसले भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन गर्ने। स्टार्टअप तथा साना तथा मझौला उद्यममा संलग्न महिला उद्यमीको सहभागिता रहने। ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर। अमेरिकाले बालबालिकाको खोप नीतिमा गरेको परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति। र फेरि सर्यो 10 राष्ट्रिय खेलकुद कमिटी, अब मक्सिर 16 देखि 29 गतेसम्म हुने जावी नेदरल्याण्डसको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त। अवस्था साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाचन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162 590-163।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Law, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयु सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
6: फोन 061-572-648-579.
8: हेलो
9: हजुर नमस्कार.
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न. खै को बोलेको हो, मैले केही भरै पाइन.
9: हजुर काका नमस्कार, म भतिज बोलेको हो. भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन.
9: हो यही कुरा भन्नलाई फोन गरेको काका. अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ. कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ. त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको.
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ. कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ.
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज. म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु.
1: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ. फोन 061-433-342-433-640.
10: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
11: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
10: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
11: हो त?
10: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-84-46-525.
12: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो. पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्. सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा. फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17.
13: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
6: म त BHM पढ्ने हो NTHMCमा.
13: म पनि BBA NTHMCमा नै पढ्ने सोचिरहेको छु.
6: शशिधर अनि तिमी नि?
14: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
6: त्यो पनि NTHMCमा छ नि.
13: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ. सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्.
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा. फोन 061-50-75-50-51-33 र 576-458.
15: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
16: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
17: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
18: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
19: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
20: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
19: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
20: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
19: फोन नम्बर 061-451-000
20: 061-451-002 मोबाइल नम्बर 9856084-66।
19: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
18: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान। ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
21: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
3: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
22: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
22: यहाँ अत्याधुनिक 3D टेस्ट मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0615917728, मोबाइल 9560027729।
22: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
21: के तपाईँ IT वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै ISO मान्यता प्राप्त यस लागरानी इन्टरनेसनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि IT तर्फ BCA र व्यवस्थापन तर्फ BBA को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
22: नेपालकै IT विषयमा उत्कृष्ट तथा टप 10 BBA कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
21: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेसनल कलेज, पोखरा 8, सिमलचौर। फोन 0165773162, 582844। वेबसाइट www.lagrandi.edu.np।
23: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
24: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निवागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-9972-77
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9956-00536
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार, आजको पास त उतै होला छ यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9956-48-082 9451-48-082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: ಡಿಸ್ಕೌಂಟ್ ಪಾಯಿಂಟ್ಸ್ ಸಂಗ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: संजीवनी हॉस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हॉस्पिटल पोखरा प्राली भेटरी मार्ग हॉस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: हजुर सुन्नुहोस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपिडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
6: स्वस्थ आँखा स्वच्छ दृष्टि
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
5: उपचार हुने समस्याहरू
8: हृदयघात
5: हाई ब्लड प्रेसर
8: हार्ट फेल
5: छातीको दुखाई तथा थकान
8: मुटुको भल्कमा समस्या
5: मुटुको बाथ रोग
8: हाई ट्राइग्लिसेराइडिटिजी
5: मुटुको धड्कनमा अनियमितता
8: हाई कोलेस्ट्रोल
5: पेसमेकर राखेको वा राख्नु पर्ने
8: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
9: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
5: पुनः
3: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-5872-6553-834-834।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक,
11: यति बेला साँझको 7 बजेको छ।
12: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा।
13: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: फ्रिस्टाइल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आइबिएफ केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 06450424, 98084, 46525।
3: आउनुहोस् सँगै दौडौं, स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
4: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
4: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
5: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
4: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
3: वेबसाइट www.pokhramarathon.org।
4: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
6: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
5: मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061581871, मोबाइल नम्बर 98434329।
7: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
3: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी,
3: के तपाईँले तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
4: उपचार हुने समस्याहरू
5: हृदयघात
4: हाई ब्लड प्रेसर
5: हार्ट फेल
4: छातीको दुखाई तथा थकान
5: मुटुको भल्भमा समस्या
4: मुटुको बाथ रोग
5: हाई ट्राइग्लिसेराइडिटिजी
4: मुटुको धड्कनमा अनियमितता
5: हाई कोलेस्ट्रोल
4: पेसमेकर राखेको वा राख्नु पर्ने
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
6: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
4: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-26-553-834
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9251-9190
7: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
7: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
8: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
7: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
8: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
7: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123-9802 98-50-702
9: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026. for its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
10: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29
5: हेलो पोखरा बीवाईडी सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि बीवाईडी सर्भिस स्टेशन सुचारु हुँदैछ यो सँगै बीवाईडी 3S फेसिलिटिज सेल्स सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा 93.4
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
12: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
12: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
11: फोन नम्बर 061-451-000
12: 061-451-002 मोबाइल नम्बर 9856084-66
11: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
13: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9856-010-31 9750-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
14: के तपाई यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ
15: नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिशडेल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन करना संपर्क गर्नुहोस्। सम्पर्क फिशडेल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
16: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
16: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
17: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
18: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 9822979993।
19: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
20: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
21: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
20: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
21: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
22: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
23: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
24: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
23: उपचार हुने रोगहरू,
24: पायल, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
24: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
24: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
24: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्यू रोड, पोखरा।
1: फोन
24: पायल, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टर।

0: बाट ब्याचलर्स गर्नु भएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिस का सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
1: उपचार हुने समस्याहरू
2: हृदयघात
1: हाई ब्लड प्रेसर
2: हार्ट फेल
1: छातीको दुखाई तथा थकान
2: मुटुको भल्भमा समस्या
1: मुटुको बाथ रोग
2: हाई ट्राइग्लिसेराइडिटिजी
1: मुटुको धड्कनमा अनियमितता
2: हाई कोलेस्ट्रोल
1: पेसमेकर राखेको वा राख्नु पर्ने
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
6: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1161

0: उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625963। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 0165770007 97623386817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: हरेक

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा

0: फोन पॉइंट संगा सदै रिवॉर्डेड
1: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डॉक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98569927
3: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: आउनुहोस् सँगै दौडौ स्वस्थ बनाऊ। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
0: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
0: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
0: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
0: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: বাকসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
3: तन्ना, आजै फेरि हाल्नुहोस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
6: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
7: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
5: वेबसाइट www.pokhramarathon.org।
6: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: प्रत्येक
5: महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौ।
6: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
7: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
5: वेबसाइट www.pokharamarathon.org।
6: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
5: शशिधर, अनि तिमी नि?
9: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
5: त्यो पनि एनटीएचएमसीमा छ नि।
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: Goel Metal Industries को उत्कृष्ट उत्पादन Jindal SS5 Nepal's number one brand नक्कली देखी सावधान Jindal को लोकप्रियताले गर्दा नक्कली Jindal बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि Jindal लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम Jindal पाइप हो यसको नाम
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्भमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-262-553-834
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फर्मेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
10: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
8: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
12: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
12: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
11: फोन नम्बर 0614510000,
12: 0614510002, मोबाइल नम्बर 9856084466।
11: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
13: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
14: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
9: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97-150-01031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन,

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165373162 582 844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 0615872665384834।
7: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, ज्वरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने

0: प्राली शिरजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
0: फोन 061-572-648, 572-849।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6989, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98568-4082, 98461-4082।

0: Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम अब सुन्नुहोस्
1: 93.4

0: अब तपाईँ रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुन्छ।
1: खोजी गरिँदै
2: रातको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ।
1: पार्टी मिलाउनमा काँग्रेस पूर्व सभापति शेरबहादुर देउवाको भूमिका कस्तो हुनेछ?
3: शेरलालजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्नेछ।
1: नेता प्रकाश शरण महत र अन्तर्राष्ट्रिय प्रसंगमा अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने इजरायलको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँमा करिब एक दर्जन प्यालेस्टिनी परिवारलाई आफ्ना घर छोड्न निर्देशन दिएको बताइएको छ। उक्त गाउँमा आइतबारदेखि इजरायली बस्तीका बासिन्दाहरूले दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र घेराबन्दीमा राखेका छन्। उक्त गाउँ बाहिर रहेका जोन डनिसन भन्छन्, घरमै घेराबन्दीमा परेका ती दुई परिवारको कुरा गर्दा उनीहरू अहिले एउटै घरमा सरेका छन्। हामीले उनीहरूसँग कुरा गरेका छौं। उनीहरूलाई सेनाले आफ्ना सामानहरू बाँधेर घर छाड्नका लागि निकै कम समय मात्र दिएको उनीहरूले बताएका छन्। बीबीसीका जोन डनिसनको भनाई। कुसराका मेयरले बीबीसीलाई बताए अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले घेराबन्दी अन्त्य गर्न र उनकै शब्दमा इजरायली आतंकवादी भनेका व्यक्तिहरूलाई हटाउन अमेरिकाले निकै सक्रिय रूपमा प्रयास गरिरहेको बताएका छन्। युरोपका केही भागहरूमा फेरि एकपटक उष्ण लहर देखिएको छ। करिब 13.5 करोड मानिसले 35 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ। फ्रान्स, इटली, स्पेन र ब्रिटेनमा सबैभन्दा उच्च तापक्रम पुग्ने सम्भावना छ। विज्ञहरूले अत्यधिक गर्मी र खडेरीका कारण सयौं अर्ब डलर बराबरको आर्थिक क्षति हुन सक्ने बताएका छन्, जसले पुर्याउने आर्थिक असरबारे चिन्ता बढ़ाएको छ। ती देशहरूले स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई पनि ध्यानमा राख्दै तयारी गरिरहेका छन्। जर्मनीको अनुमान अनुसार यो वर्ष उष्ण लहरका कारण करिब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसंघले उद्धार तथा राहत कार्यमा महत्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इण्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागू औषध प्रयोग गरेको वा नगरेको परीक्षण शुरू गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागू औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इण्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कड़ा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार युक्रेनमा जुलाई महिनामा मारिएका सर्वसाधारणको संख्या रूसले आक्रमण शुरू गरेको पहिलो केही महिना पछिकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप इन्टरसेप्टर क्षेप्यास्त्र सुरक्षित गर्न आफू हरेक दिन प्रयासरत रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। रोल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 10 पुगेको अधिकारीहरूले बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिँदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका पाँच स्थित कोटल बारामा गए राति भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
2: दसजना भनेको अहिलेसम्म पाँचजनाको शनाखत भयो अनि आफन्तलाई दिएको र अरू पाँचजनाको चाहिँ सब फेला परेको यकिन भएर शनाखत गर्न बाँकी रहेको अवस्था छ।
1: पहिरोमा परि घाइते भएका दुईजनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका तीनजनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
2: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। आठ घर पुरै क्षति भएको, वरिपरी सबै क्षति भएको, बाहिरले पुरै गाउँ नै त्यहाँ भएको सबै नै डुबेको हुनाले आठ घर पुरा क्षति भएर मृतक त्यो घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो यकिन भइ नसकेको छैन अहिलेसम्म।
1: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली कांग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौं।
3: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा यो निष्ठा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा पन्ध्रौं महाधिवेशनको नेतृत्व चौधौं अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा पन्ध्रौं अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ किनभने चौधौं अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काँग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
5: त्यो त कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पुरा भइसक्यो।
3: तर त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त निशा दिँदा
5: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
3: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त शेरबहादुरजी त एकदम उराहरू मान्छे यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्या हुँदैन नि।
5: भनेपछि
3: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानौँ भन्ने उसमा पुग्या हो नि त हामी अधिवेशन नेतृत्व। तर उहाँहरूले यो दुईटा कमिटीलाई समायोजन गर्नुपर्छ र पन्ध्रौं अधिवेशन निष्पक्ष ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँहरूले त्यसलाई गम्भीरताका साथ लिनु भएन, अब यिनीहरू के गर्छन् भन्ने जस्तो जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानुनी रूपमा पुनरावलोकनको बाटोमा, अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो
5: र भनेको तपाईँहरू
3: शेरबहादुरजीकै नेतृत्वमा पन्ध्रौं अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
5: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ,
3: समायोजन त उहाँको नेतृत्व भएपछि त उहाँ सबै त्यसरी हुनुहुन्थ्यो। चौधौं अधिवेशनमा निर्वाचित उहाँ दुईजना महामन्त्री
5: वैधानिकता कुरा आउँछ। उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ, त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढङ्गको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि
3: त्यो होइन। त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन। नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन। भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि।
5: होइन, अलि मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवाललाई पनि नेतृत्व दिएर, त्यो विकल्प हुन्छ कि हुँदैन, अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति?
3: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो केही कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन, तर अहिलेसम्मको स्थिति चाहिँ यही हो। अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, के कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन। आजसम्म कुरा चाहिँ मैले जे भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको।
1: दिवानिकट काङ्ग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै साझापखमा एउटा विषय संक्षेपमा, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने बिदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्। उनले भनिन्,
6: हालको लागि चाहिँ दुई दिनको बिदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन, म माननीय सदस्यलाई यही निवेदन गर्न चाहन्छु।
1: मध्यपूर्वको युद्धका कारण विश्वव्यापी निम्ति ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदै आएको छ। यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्। उनले अगाडि थपिन्,
6: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ, छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
1: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिने सार्वजनिक बिदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो। ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौं विनिता दाहालबाट।
4: नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबुरिदी र हसन परिवारले सहयोगका लागि अपील गरेका थिए। उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्। यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ़दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यान आकर्षण गराउने पछिल्लो घटना हो। कुस्राबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाड़ीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय संचार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाए अबुरिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए। उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्। उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक,
3: यति बेला रातिको 9 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मेट आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा बस पार्क व्यवस्थापन प्रक्रिया

0: को प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। उक्त नामावलीमा चित्त नबुझेका वा विवरण सच्याउन चाहनेका लागि दिएको समयभित्र महानगरमा थप 146 वटा निवेदन परेका छन्। अहिले भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति र अन्य सरोकारवालासँग यी निवेदनबारे छलफल भइरहेको महानगरले जनाएको छ। साउन 2 गतेको सूचीमा 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी थिए। 233 परिवारलाई भने अव्यवस्थित बसोबासीको रूपमा वर्गीकरण गरिएको छ। 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको मेयर धनराज आचार्यले बताउनु भएको छ। पोखरा बस पार्क निर्माणको योजना विक्रमसम्म 2032 सालमा शुरू भएको थियो। त्यतिबेला आधुनिक बस पार्क बनाउन 196 रोपनी जग्गा अधिग्रहण गरिएको थियो, तर संरक्षण र व्यवस्थापनको कमजोरीको कारण यो क्षेत्र अतिक्रमणमा पर्यो। अहिले 187 रोपनी जग्गा मात्र बाँकी छ। त्यसमध्ये पनि 26 रोपनी क्षेत्र मात्र महानगरको पूर्ण नियन्त्रणमा रहेको तथ्याङ्क छ। वास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापनको लागि जेठ 12 गते 3 वटा समिति बनाइएको थियो। पूर्व न्यायाधीश शंकर बराल संयोजकत्वको समितिले जग्गाको वास्तविक अवस्था पहिचान गरेको थियो। 3 सदस्यीय उक्त समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य र प्रशासकीय अधिकृत प्रकाश सुवेदी सदस्य सचिव हुनुहुन्थ्यो। समितिले जग्गाको सत्तापट्टा बिक्री र क्षतिपूर्ति सम्बन्धी गुनासोको जाँच गरी प्रतिवेदन बुझाइसकेको छ। वडा नम्बर 17 की वडा अध्यक्ष राधिका साई योगीको संयोजकत्वको समितिले सुकुम्बासी व्यवस्थापनको लागि सम्भावित सरकारी जग्गाको खोजी गरेको थियो। प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीको नेतृत्वमा रहेको सहजीकरण समितिले 572 जनाको दावीमाथि छानबिन गरेको थियो। यी समितिहरूको सिफारिशकै आधारमा महानगरले व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको हो। महानगरले यसअघि नै बस पार्कको उत्तरी भेग र पश्चिमतर्फ डोजर चलाएर 520 संरचना हटाइसकेको छ। यसमा वास्तोला कम्प्लेक्सको 320 र अन्य सटर कवलका 200 संरचना थिए। सुकुम्बासीले भने विकल्प नदिएसम्म ठाउँ खाली नगर्ने भन्दै अदालतबाट अन्तरिम आदेश ल्याएका थिए। अदालतको आदेशपछि महानगर तत्काल डोजर चलाउने निर्णयबाट पछि हटेको थियो। वैकल्पिक व्यवस्था नभएसम्म मुख्य सुकुम्बासी बस्ती नहटाउने महानगरको नीति छ। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समितिका संयोजक प्रेमबहादुर गुरूङले उचित व्यवस्थापन भए बस्ती खाली गर्न तयार रहेको बताउनु भएको छ। गुरूङका अनुसार बसपार्क र सेती किनारको विभिन्न टोलमा गरी करिब 205 रोपनीमा सुकुम्बासी बस्ती छ। वडा नम्बर 9 का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले पनि विकल्प बिना डोजर नलगाउन मेयरलाई सुझाव दिँदै आउनु भएको छ। मेयर आचार्यले बसपार्कभित्रको सारा आधारभूत विद्यालयलाई पनि नयाँ बस्तीमा स्थानान्तरण गर्ने योजना सुनाउनु भएको छ। उहाँले सुकुम्बासीको नाउँमा राजनीति नगर्न र अन्य स्वार्थ पूरा नगर्न आग्रह गर्नुभएको छ। महानगरले हालसम्म 19,856 परिवारलाई सुकुम्बासी र अव्यवस्थित बसवासीको रूपमा निस्सा वितरण गरिसकेको छ। अन्तिम नामावली प्रकाशन भएपछि बसपार्कको जग्गा खाली गराउने र वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने बाटो खुल्ने महानगरको विश्वास छ। वडा सचिव मीना कुमारी भुजेलले यो सूचना सबैको जानकारीको लागि प्रकाशन गरिएको बताउनु भएको छ। रोल्पाको थबाङ गाउँपालिका 5 उवा अन्तर्गत पर्ने कोटल बारामा बुधबार राति गएको पहिरोमा परि हालसम्म 10 जनाको शव भेटिए पनि 8 जनाको मात्र शनाखत भएको छ। अझै 3 जना सम्पर्कविहीन छन्। पहिरोमा परि गम्भीर घाइते भएका 2 जनालाई थप उपचारको लागि बुटबल स्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। बुधबार राति परेको अविरल वर्षासँगै आएको लेदो ठूला ढुंगा तथा मुढासहितको पहिरोले कोटल बाराको बस्तीका 9 वटा घर, एउटा घुम्ती किराना पसल, 2 वटा गोठ, 1 वटा चर्च गरी 12 वटा संरचना पुरेर बगाउँदा ठूलो मानवीय क्षति भएको छ। पहिरोमा परि मृत्यु हुनेमा थबङ गाउँपालिका 5 उहाको कोटलबारी निवासी 18 वर्षीय शान्तिपुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 80 वर्षीय मनखाना पुन मगर, 85 वर्षीय हस्तकला रोका मगर, 38 वर्षीय जुनकुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 5 वर्षीय अशोक पुन मगर रहेको घटनास्थलमा खटिएको रोल्पा प्रहरी प्रमुख प्रहरी नायक परीक्षक पञ्चकुमार बाखुले जानकारी दिनुभएको छ। त्यसै गरी पहिरोमा परि 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर गम्भीर घाइते भएकोले थप उपचारको लागि प्रादेशिक अस्पताल बुटबल पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार पहिरोमा परि अझै बेपत्ता हुनेमा 80 वर्षीय अचम्बर पुन मगर, 80 वर्षीय बलबहादुर पुन मगर, 61 वर्षीय लीलबहादुर पुन मगर, 66 वर्षीय मणिपुन मगर र 34 वर्षीय महेन्द्र घरती रहेका छन्। घटनापछि प्रमुख जिल्लाधिकारी गंगाबहादुर छेत्रीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खोज तथा उद्धारमा खटिएको थियो। अहिले पनि पानी परिरहेको र 2 ठाउँमा पुनः पहिरोले बाटो अवरूद्ध भएकोले खोज उद्धारमा कठिनाई भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भएको छ। पहिरो गएको समयदेखि नै घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको र विपत्ता भएकाहरूको खोजी भइरहेको अवस्थामा प्युठानको माडी खोलाको विभिन्न ठाउँमा 5 जनाको व्यवहारिसित शव फेला परेको छ। 3 वटा शव 38 वर्षीय जुनकुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 5 वर्षीय अशोक पुन मगरको पहिचान खुलेको छ। 2 वटाको पहिचान खुल्न सकेको छैन। उभाको कोटलबारा गाउँको पहिरोमा विपत्ता भएको हुन सक्ने आशंका गरिए पनि पुष्टि हुन बाँकी रहेको प्रहरले जनाएको छ। घटनापछि लुम्बिनी प्रदेश सरकार, रासोपा, एमाले लगायतले दुःख व्यक्त गर्दै तत्काल उद्धारको काम अगाडि बढ़ाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। नेपाल सरकार र लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समिति बीच आज 7 बजे सहमति भएको छ। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्ता सफल भएसँगै लघुवित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाण्डु केन्द्रित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेका छन्। गएको साउन 10 गतेदेखि देशैभरका 7 प्रदेशबाट संगठित भई पीड़ितहरूले राजधानी मार्च शुरू गरेका थिए। सरकारसँग पटक पटक भएका चरणबद्ध वार्ताहरू निष्कर्ष दिन भनेपछि आन्दोलन चर्किएको थियो। हिजो सरकारले निर्णायक वार्ताको आश्वासन दिए पनि सहमति हुन नसक्दा निराश बनेका केही पीड़ितहरूले माइतीगर मण्डलामा आत्मदाहको प्रयासमा गरेका थिए। सोही घटनापछि दबावमा परेको सरकारले आज पुनः वार्ता छुटाई सहमति जुटाएको हो। सरकारको तर्फबाट वार्ता टोलीका संयोजक महेश आचार्य र आन्दोलनका तर्फबाट रमेश सेजुवा लगायत प्रतिनिधिहरूले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्कनु भएको छ। आज दिउँसो आइपुग्नुभएका देउवालाई त्रिभुवन विमानस्थलमा कंग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटवाला लगायतले स्वागत गर्नुभएको छ। बाक्लो संख्यामा विमानस्थल पुग्नुभएका नेता कार्यकर्ताले बाजागाजासहित स्वागत गर्नुभएको हो। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै नेपाल आउनुभएको हो। बुढा नीलकण्ठमा रहेको घर नवयुवा आन्दोलनका क्रममा आगजनीमा परेपछि देउवा परिवार घर भाड़ामा लिएर महाराजगंजमा बस्दै आउनुभएको थियो। यसैबीच नेपाली कंग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो 50 वर्ष लामो राजनैतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दावी गर्नुभएको छ। 5 महिनापछि स्वदेश फर्कनुभएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो निवास चुनजेवीमा पुगेपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै त्यस्तो बताउनु भएको हो। देउवाले आफू विरूद्ध भइरहेको षड्यन्त्र र कानूनी उल्झनबाट आफू विचलित नहुने बताउनु भएको छ। आफू विरूद्ध भएका विभिन्न उजुरी र छानबिनको प्रसंग उल्लेख गर्दै देउवाले अदालत जान आफू नडराउने बताउनु भयो। मन्तव्यका क्रममा देउवाले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रसंग पनि निकाल्नु भएको थियो। उहाँले लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दावी गर्नुभयो। मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानले ल्याएको उहाँको भनाइरहेको थियो। देउवाले यो देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफू विरूद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताउनु भएको छ। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा सर्वत्र विरोध भएको छ। श्रेष्ठलाई हिजो बेलुकी ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिषद काठमाडौँको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार जनआस्था.com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीको आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ बुर्जी लिएर उहाँलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो। श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था.com ललितपुर झम्सीखेलमा रहेको कार्यालयमा छापामारी कार्यालयबाट कम्प्युटर लगायत केही कागजात नियन्त्रणमा लिएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारका संघ संस्थाहरूले तत्काल रिहाईको माग गरेका छन्। श्रेष्ठ प्रकार परेको खबर पाए लगतै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे लगायत पत्रकार तथा संचारकर्मीहरू काठमाडौँ प्रहरी परिषदमा पुग्नु भएको थियो। पत्रकारहरूले नाराबाजी गर्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्नुभएको थियो। नेपाल पत्रकार महासंघले बिहान काठमाडौँ प्रहरी परिषद अगाडि धरना पनि दिएको थियो। महासंघले प्रेस स्वतन्त्रता, व्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षाको लागि पत्रकार प्रेस स्वतन्त्रताका पक्षधर तथा नागरिक समाजलाई धरनामा सहभागी हुन आह्वान गरेको छ। महासंघले पक्राउको कारण सार्वजनिक गर्न, कानूनी प्रक्रिया पारदर्शी बनाउन र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ। यसैबीच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाचार लेखेकै आधारमा पत्रकारलाई राज्य संयन्त्रबाट नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकार पक्राउ गर्नु गैर कानूनी तथा प्रेस स्वतन्त्रता विरोधी कदम भएको बताउनु भएको छ। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रेसलाई निर्वाध काम गर्न दिन र श्रेष्ठलाई रिहा गर्न माग गरेको छ। यता जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई गैर कानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। श्रेष्ठको हकमा उहाँको श्रीमती सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो। बिना आधार पक्राउ गरिएको भन्दै बन्दी प्रत्यक्षीकरण आदेश थुनामुक्त जारी गर्न रिटमा माग गरिएको छ। बन्दी प्रत्यक्षीकरणको रिटको सुनवाईको लागि शुक्रबारको लागि पेशी तोकिएको छ। नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाली अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास रहेको जनाएको छ। बिहिबार कांग्रेस सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देउवाको आगमनबारे निर्णय गरेको छ। बैठकपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको प्रेस विज्ञप्तीमा देउवाको अभिभावकीय भूमिकाको अपेक्षा गरिएको छ। कार्य सम्पादन समिति बैठकको निर्णयमा भनिएको छ, पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो पूर्ण बैठक विश्वास व्यक्त गर्दछ भनिएको छ। यो सँगै कांग्रेस बैठकले देउवाको आगमनलाई स्वागत गरेको छ। त्यस्तै केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देउवाको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलनको सम्मान रहेको जनाएको छ। पूर्व प्रधानमन्त्री देउवा बिहिबार स्वदेश फर्कनु भएको हो। नेपाली कांग्रेसले भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन गर्ने भएको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले पार्टी केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताउनु भएको छ। सम्मेलनमा स्टार्टअप तथा साना तथा मझौला उद्यममा संलग्न महिला उद्यमीहरूको सहभागिता रहने उहाँले बताउनु भएको छ। महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याएर अनुभव आदान प्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागि प्रतिष्ठानले जनाएको छ। बीपी स्मृति दिवसका अवसरमा गत साउन 6 गते आयोजना गरिएको ग्रीन रन प्रतियोगिता अन्तर्गत महिला दौड़ भदौ 6 गते पुनः सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको समन्वयकत्वमा समुदाय पहुँच उपसमिति गठन पनि गरेको छ। प्रतिष्ठानको अर्को बैठक भदौ 1 साता बस्ने मुख्य सचिव दुलालले बताउनु भएको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र बाबुराम भट्टराई सहितसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गर्न आदेश दिएको छ। 7 वर्ष पहिले 2076 सालमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा बिहिबार प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीश द्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले विपक्षीहरूसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो। रिट निवेदक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार पूर्व प्रधानमन्त्री द्वय नेपाल र भट्टराईलाई किन प्रतिवादी नबनाइएको भनेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अदालतले यसअघि नै कारण मागेको थियो, तर बिहिबार भट्टराई नेपाल विशेष अदालत र महानयायुक्त कार्यालयलाई पनि किन प्रतिवेदी बनाउन नपर्ने भनेर लिखित जवाब माग गर्ने आदेश भएको न्यौपानेले बताउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2076 माघ 22 गते 175 जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरे पनि दुई प्रधानमन्त्री र तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई प्रतिवादी नबनाइएपछि माघ 29 गते न्यौपानेले रिट दायर गर्नुभएको थियो, तर रिट दायर गरेको 7 वर्ष हुँदा पनि छिनोफानो भएको छैन। अख्तियारले छानी छानी कसैलाई उन्मुक्ति दिनु गैर कानूनी रहेको निवेदकको दावी छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन तत्कालीन प्रधानमन्त्रीले नीतिगत निर्णय गरेको दावी गरिएको छ। दुवै पूर्व प्रधानमन्त्री र पूर्व मुख्य सचिवलाई पनि प्रतिवादी बनाउन अख्तियारले आदेश दिन सर्वोच्चमा माग गरिएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम बीबीएस बीएससी माइक्रोबायोलॉजी बीएड र बीए व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षा का लागि जनप्रिय बहुमुखी क्याम्पस
5: विस्तृत जानकारी को लागि
2: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 061-581-822 572-287
6: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डु विजिट अस एट बुद्धचोक 10 पोखरा।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
6: हृदयघात
7: हाई ब्लड प्रेसर
6: हार्ट फेल
7: छातीको दुखाई तथा थकान
6: मुटुको भल्भमा समस्या
7: मुटुको बाथ रोग
6: हाई ट्राइग्लिसेराइडिटिजी
7: मुटुको धड्कनमा अनियमितता
6: हाई कोलेस्ट्रोल
7: पेसमेकर राखेको वा राख्नु पर्ने
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
4: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
7: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
8: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
8: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
8: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424-9084-46-525
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
10: गोयल मेटल इन्डस्ट्रिज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
11: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
0: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग गण्डकी प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश गरिएको छ। प्रदेश प्रमुख डिलीराज भट्ट समक्ष गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष 82-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीको कानूनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक काम कार्यवाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने बताउनुभयो। उहाँले संवैधानिक व्यवस्था अनुरूप प्राप्त जिम्मेवारी अनुसार कार्यालयले आफ्नो कार्य सम्पादन गर्दै आएकोमा विश्वास व्यक्त गर्नुभयो। मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रूपमा प्रतिवेदन पेश गर्नुपर्ने कानूनी प्रावधान अनुसार कार्यालयले वर्षेनी प्रतिवेदन प्रस्तुत गर्ने गरेको जनाउँदै गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो। पोखराती नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा 11 र 12 का विद्यार्थीलाई लक्षित गरी नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। सामाजिक सञ्जालले मानव जीवनमा पारेको प्रभाव विषयमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट प्रतिभा तथा सृजनशीलता प्रस्तुत गरेका थिए। बुधबार भएको प्रतियोगितामा कक्षा 11 का निशान्ति लिजा प्रथम, कक्षा 12 की कञ्चन पूजा पुन द्वितीय तथा कक्षा 11 की अनिला गौचन र खुशी कुमारी सरफ तृतीय हुन सफल भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्र राज श्रेष्ठले बताउनु भएको छ। प्रतियोगिताबारे जानकारी दिँदै प्रिन्सिपल श्रेष्ठले विद्यार्थीको सृजनात्मक क्षमता र लेखनशील विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। विद्यालयका प्रशासक चित्र गुरूङले सामाजिक सञ्जाल आधुनिक जीवनको महत्वपूर्ण माध्यम बने पनि यसको प्रयोगमा सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो। सामाजिक सञ्जालको सही प्रयोगले ज्ञान सूचना तथा अवसरको पहुँच विस्तार गर्न सहयोग गर्ने भए पनि यसको अत्याधिक तथा गलत प्रयोग

बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 8.81 अंकले बढेर 2651.21 बिन्दुमा पुगेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 3.53 अर्ब कारोबार भएकोमा आज 347 वटा कम्पनीको 1,02,00,000 शेयर 3.72 अर्ब रूपियाँमा किनबेच भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा फ्रिडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेका हुन्। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोडिएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजी

अरू गतिसम्म कडा लिमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपाको 123 औं बोर्ड बैठकले गएको बैशाखमा प्रतियोगिताको आयोजना गर्ने मिति तोकेको थियो। बार्सिलोनाका पूर्व प्रशिक्षक जावी हर्नान्डेज 4 वर्षको सम्झौतामा नेदरल्याण्डसको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ। बार्सिलोना र स्पेनका लागि खेलेका 46 वर्षीय जावी सन् 1978 अस्ट्रेलियाली प्रशिक्षक अर्स्ट एप्पलले पद छोडिएता नेदरल्याण्डसको जिम्मेवारी सम्हाल्ने पहिलो गए डच प्रशिक्षक बन्नुभएको छ। फिफा विश्वकप 2026 अन्तिम 32 मोरक्कोसँग पराजित भएपछि रोनाल्ड कोम्यानले नेदरल्याण्डसको प्रशिक्षक पदबाट राजीनामा दिनुभएको थियो। जावी हर्नान्डेजले नेदरल्याण्डसको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न पाउनु आफ्ना लागि ठूलो सम्मान भएको बताउनु भएको छ। जावीले नेदरल्याण्डसको प्रशिक्षकका रूपमा आफ्नो कार्यकाल नेशन्स लीग अन्तर्गत आउँदो सेप्टेम्बर 24 जर्मनीसँगको खेलबाट शुरू गर्नुहुनेछ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा बस पार्क व्यवस्थापन प्रक्रिया जारी, 116 अव्यवस्थित बसवासीको विवरण सार्वजनिक। रोल्पाको कोटलबारा पहिरोमा 10 शव भेटिए, 8 जनाको शनाखत, बेपत्ताको खोजी जारी। सरकार र लघुवित्त पीड़ितबीच 7 बजे सहमति, काठमाडौँ केन्द्रित आन्दोलन स्थगित। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फिर्ता, आफू विरूद्ध भइरहेको षड्यन्त्र र कानूनी उल्झनबाट विचलित नहुने उल्लेख। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेकोमा चौतर्फी विरोध, पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न महासंघको माग। कांग्रेसले भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन गर्ने, स्टार्टअप तथा साना तथा मझौला उद्यममा संलग्न महिला उद्यमीहरूको सहभागिता रहने। ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर। अमेरिकाले बालबालिकाको खोप नीतिमा गरेको परिवर्तनपछि डब्ल्यूएचओको आपत्ति, र फेरि सर्यो 10 औं राष्ट्रिय खेलकुदको मिति, अब मक्सिर 16 देखि 29 गतेसम्म हुने। जावी नेदरल्याण्डसको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त।

अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
5: हृदयघात,
2: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्स रे,
1: सिटी स्क्यान सेवा,
6: भिडियो एक्स रे।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: BBA, BSc, CSIT कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
3: फोन नम्बर 0614510002,
4: मोबाइल नम्बर 9856084466।
3: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखे ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखे ढाका टोपी, महेन्द्रपुल हुना कार्यालय नजिकै पोखरा। फोन 526483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
8: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
9: नसा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 061581, मोबाइल नम्बर 98434320239।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
12: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
12: पालिखे ढाका टोपी
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखे ढाका टोपी महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयु तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने सम्झना।
15: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
14: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
15: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
14: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
15: फोन 530-815
14: 530-815,
15: मोबाइल नम्बर 98-562-2871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
17: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
18: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
19: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
18: नेपाल आदिवासी जनजाति महासंघ।
20: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
21: हेलो
22: हजुर, नमस्कार।
21: हेलो
22: नमस्कार काका, सुन्नु भएन?
21: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
22: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
21: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
22: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
21: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
22: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
21: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
23: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
24: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
23: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।